0: रिपोर्ट। रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सेक हर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्।
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
0: वर्ष पेन्स
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ।
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम बेसरी स्वादिलो छ।
4: ल त्यसो भए त बुक गरिहाल्नु फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
4: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
3: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
6: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
7: तन्ना आजै फेरि हाल्नुहोस्।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रमसम्म 2083 साल असोज 12 गते सोमबार, तदनुसार सन् 2026 सेप्टेम्बर 28 तारीक नेपालसम्म 1146 असोज कृष्ण पक्ष द्वितीया तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। तीन दिनको वर्षाले गण्डकीमा 11 जनाको मृत्यु, 1451 जना विस्थापित। पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मा, निवासमै प्रहरीले थप सुरक्षा दिने। नेपाल चीन व्यापारलाई फेरि धक्का, बाढ़ी र पहिरोले कोरला जोड्ने सड़क ठाउँ ठाउँमा अवरूद्ध। कंग्रेस महाधिवेशनको लागि मतदाताको टुंगो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेद्वारी घोषणा। फेवातालमा उच्च क्षमताको जेटएसके उद्धार डुंगा सञ्चालन, सशस्त्र प्रहरीको रेस्क्यू टावरमा खटिएको सुरक्षा टोलीसँग रहने। मौसमी प्रणाली कमजोर बन्दै एकाध भएका ठाउँमा मौसम खुल्यो। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी। लगातारको वर्षापछि थाइल्याण्डको बैंकका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा। र एसियन गेम्स अन्तर्गत टेनिस डबल्समा अभिषेक र प्रदीपको विजयी शुरूआत। एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा शुरू भएको पछिल्लो चार दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरूद्ध सड़क खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3 पन्थी खरियामा पहिरोमा परि श्यामकुमारी विकास 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथागढ़ी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दी कोट 6, धुस्तुङमा कृष्ण कुमारी सारूको पहिरोमा परि मृत्यु भएको छ। माथागढ़ी 3 कसेनीको भैंसकट्टामा पहिरोले घर पुरिदा लील बहादुर घरती मगर, उनकी 17 वर्षीय छोरी दिना र छिमेकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण 3, फगामकी सिलकुमारी पाइजा र योगमाया पाइजा, अन्नपूर्ण 5 काफल डाँडा खर्कका सबिन गर्बुजा, अन्नपूर्ण 6 की 5 वर्षीय जेनी पूर्जा र मालिका 3 रूम डाँडाका चिरन पुन र देवबहादुर पुनको मृत्यु भएको छ। म्याग्दी अन्नपूर्ण 5 मनोज गर्बुजा, बेनी 3 भकिम लिकी कुमारी विक र अन्नपूर्ण गाउँपालिका 6 ओम बहादुर तिलिजा बेपत्ता रहेका छन्। उनीहरूको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिएका छन्। आइतबार बिहान मनाङको नार्पा भूमि 5 हिमलुङ हिमालमा पहिरोमा परि मृत्यु भएका 2 जनाको शव भेटिएको छ। 8 जना सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराका अनुसार हिम पहिरो आएको क्षेत्रमा पदयात्रामा गएका अरू 12 जना भने सकुशल रहेको जानकारी दिएका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार 295 घर उच्च जोखिममा परेको छ। वर्षाले 6 पुलमा क्षति भएको छ भने 2 पुलमा आंशिक क्षति भएको छ। म्याग्दीमा बेनी बागलुङ सड़क खण्ड बाहेक जिल्लाभित्रका अधिकांश सड़क अवरूद्ध भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिममा रहेका करिब 2000 नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। पहाड़ी जिल्लामा पहिरो र हिम पहिरो तथा तराई र नदी तटीय क्षेत्रमा बाढ़ी र डुबानको जोखिम बढ़ेपछि खोज तथा उद्धार टोली परिचालन गरिएको छ। क्षतिको विवरण संकलन तथा खोजी उद्धार कार्य जारीसँगै जिल्ला तथा स्थानीय तहबाट विवरण प्राप्त हुने क्रम जारी रहेकाले प्रारम्भिक तथ्याङ्कमा थपघट हुन सक्ने बताएका छनृ।

असार साउन र भदौलाई बाढ़ी पहिरोको मुख्य जोखिम मानिने गरिए पनि यो वर्ष असोज महिनाको शुरूआतमै परेको अविरल झरीले गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति पुर्याएको छ। असोज नौदेखि एघार गतेसम्म परेको लगातारको वर्षा, बाढ़ी पहिरो र उच्च हिमाली क्षेत्रमा भएको हिमतालका कारण प्रदेशका धेरैजसो जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार यस अवधिमा प्रदेशभर बाढ़ी पहिरोमा परि एघार जनाको मृत्यु भएको छ भने चारजना घाइते र चारजना बेपत्ता भएका छन्। विपदका कारण प्रदेशभर 179 घर पूर्ण रूपमा र 26 घर आंशिक रूपमा भत्किएका छन्। साथै थप 270 घर उच्च जोखिममा परेका छन् भने 419 परिवारका 1451 जना नागरिक घरबारविहीन भई विस्थापित बनेका छन्। मानवीय क्षतिको हिसाबले बागलुङ जिल्ला सबैभन्दा बढ़ी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्। निसीखोला गाउँपालिका तीनकी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निशान विकको आइतबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय का प्रमुख फणिन्द्र प्रसाईले जानकारी दिएका छन्। बागलुङमा 23 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 4 घर पहिरोको जोखिममा परेका छन्। 3 सरकारी कार्यालय प्रभावित भएका छन् र 23 घरपालुवा पशु चौपाया मरेका छन्। यहाँ 26 घरका 80 जना नागरिक विस्थापित भई सुरक्षित स्थानमा सरेका छन्। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार जिल्लामा पहिरोमा परि 6 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता छन्। मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका 3 का शिलकुमारी पाइजा र युगमा पाइजा, अन्नपूर्ण गाउँपालिका 8 काफल डाँडाका खुर्का सबिन गुरूङ, मालिका गाउँपालिका 3 रूम डाँडा गाउँ औलका निरनपुन र देवबहादुरपुन तथा अन्नपूर्ण गाउँपालिका 6 की जेनी पूर्जा रहेका छनृ।

आइतबार अपराह्नदेखि नेपालको मौसम सुधारतर्फ अग्रसर भएको छ। सोमबारदेखि सबैतिरको आकाश खुल्ला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी पाँच दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र वर्षाको सम्भावना रहेको बताएको छ। विगत चार दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले जानकारी दिएका छन्। गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग बागमतीको दक्षिण गण्डकीको पहाड़ी र तराई भूभाग र लुम्बिनी प्रदेशमा अधिक वर्षा भएको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक वर्षा भएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताएका छन्। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा भारी वर्षा रेकर्ड भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात्र खटिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेको बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्नुहुँदै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन अपील गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परे राज्यका संयन्त्रलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको बताउनुभएको छ। आइतबार राति सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुनेमाथि सरकारले कड़ा निगरानी राखेको भन्दै सचेत गराउनु भएको छ।

0: सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले परिवारको जिम्मा लगाएको छ। पक्राउ पुर्जी विनय अस्ति राति घरबाटै पक्राउ परेका पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको कारण नै नखुलाई छाडिएको हो। जबरालाई दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्। स्रोतका अनुसार राति उनलाई पक्राउ गर्ने प्रहरी कमाण्डरले आफ्नै गाड़ीमा राखेर घर पुर्याएका हुन्। पूर्व प्रधान न्यायाधीश जबरालाई सुरक्षा खतरा देखिएकाले उनको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्व प्रधान न्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि सुरक्षा दिएर राखिएको जानकारी दिएका छन्। उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौं, केही सुरक्षा खतराको कुरा आयो, प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौं, खड्काले भनेका छन्। उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकोले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौ। सुरक्षा खतरा ठहर भएपछि पूर्व प्रधान न्यायाधीश जबरालाई अस्ति राति सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ। नेपाली कंग्रेसको विधान अनुसार केन्द्रीय कार्य समितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन्। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत असोज 3 गतेदेखि वडा अधिवेशन शुरू भएको थियो। महाधिवेशनको कार्यतालिका अनुसार 7 गते पालिका अधिवेशन र 10 गते प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ निकालेको विज्ञप्ति अनुसार प्रदेश सभा, प्रतिनिधि सभा, क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा मात्रै सम्पन्न भएको छ। 165 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्रै मतदाता टुंगो लाग्छ, तर नेताहरूले भने अहिले नै महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने हतारो गरिरहेका छन्। मुलुकभर गत 8 गतेदेखिको निरन्तरको वर्षाका कारण निर्वाचन समितिले 13 गतेसम्म क्षेत्रीय अधिवेशन गर्ने गरी निर्णय गरेको छ। दुई महामन्त्रीका लागि हुने निर्वाचनमा अहिलेसम्म आर्जनाले मैदानमा उत्रने बताइसकेका छन्। अहिलेसम्म केन्द्रीय सदस्य नयन सिंह महर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सार्वजनिक रूपमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरिसकेका छन्। विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन भएका प्रदीप पौडेल र गुरूराज घिमिरे, सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसे, राष्ट्रिय सभा सदस्य रंजित कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले पनि महामन्त्रीका लागि गृह कार्य अगाडि बढ़ाइरहेका छन्। महरलाई उनी प्रतिनिधित्व गर्ने डडेलधुरा जिल्लाले महामन्त्रीमा अगाडि सार्ने निर्णय गरेको छ। महर कंग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष बनेर आफ्नो कार्यकाल र पार्टीले दुई पटक थपेको समयमा पनि महाधिवेशन गर्न नसकेपछि हटाइएका थिए। त्यसपछि 14 महाधिवेशनमा कंग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका महर गत पुसमा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा लागेका थिए। केही समय अगाडिसम्म पनि कंग्रेसमा तेस्रो धार निर्माण गर्ने भन्दै हिँडेका उनी पछिल्लो समय विशेष महाधिवेशनको केन्द्रीय समितिमा पुगेर महामन्त्री बन्ने योजनामा रहेका छन्। अविरल वर्षापछिको बाढ़ी र पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध हुँदा नेपाल चीनको व्यापार ठप्प भएको छ। वर्षासँगै आएको बाढ़ी र पहिरोले कालीगण्डकी करिडोरको विभिन्न खण्डमा पहिरो, बाढ़ी, डुबानका साथै पुल र कलभर्टमा क्षति पुगेको छ। यसले कालीगण्डकी करिडोरमा यातायात अवरूद्ध हुन पुगेको छ। भदौ 10 बाढ़ीले रसुवागढ़ी केरूङ नाकामा सड़क पूर्वाधारसँगै नेपाल र चीन दुवैतर्फको भन्सार कार्यालय बग्दा उक्त नाका अवरूद्ध छ। रसुवागढ़ी केरूङ नाका अवरूद्ध भएसँगै नेपाल चीन व्यापार मुस्ताङको कोराला नाकाबाट हुन थाले पनि पछिल्लो वर्षात र बाढ़ीले ठप्प बनेको छ। सड़क विभागले कालीगण्डकी करिडोरको विभिन्न खण्डमा बाढ़ी, पहिरो, डुबान हुँदा यातायात अवरूद्ध रहेको जनाएको छ। रसुवागढ़ी नाकामा सबै बगेको र तातपानी नाका चिनिया पक्षबाट अनिश्चितकालका लागि बन्द भएपछि कोरोला नाका प्रयोग भएको थियो, तर अहिले वर्षातले त्यसमा पनि अवरोध पुगेको छ। कालीगण्डकी करिडोर अन्तर्गत केराबारी फर्से 600 खण्डमा पहिरो खसेको छ भने लामाखेत फर्से र मिलनचोक डुबानमा परेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9890-190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारि एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-0007-97-623-3687। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइनेंसेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
9: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थायराइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648-572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइनेन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा,
15: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99277।
18: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405, 98563405।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-31-97-150-010-31।
3: लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै

0: बाबा
1: दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
6: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

विषम सेनापन हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले कालीगण्डी करिडोरमा रहेका विद्युत आयोजनामा सबैभन्दा ठूलो अवरोध पुर्याएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढ़ी पहिरोका कारण कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनमा जोड़िएका जलविद्युत आयोजना बन्द भएका हुन्। उक्त प्रसारण लाइन अन्तर्गत दाना कुस्मा खण्डमा क्षति पुग्दा उक्त आयोजनाहरूको विद्युत प्रवाह बन्द भएको हो। कालीगण्डकी करिडोरमा उत्पादन हुने 358.2 मेगावाट बिजुली बन्द भएको छ। कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर 220 केवी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा रहेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दाना सबस्टेशनबाट शुरू भई पर्वत, बागलुङ, स्याङजा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी, बर्दघाट, सुस्ता, पश्चिमको सुनवल नगरपालिका 13, भूमई स्थित नयाँ बुटवल सब स्टेशनसम्मको करिब 140 किलोमिटर डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भइरहेको छ। यो प्रसारण लाइनबाट करिब 1200 मेगावाटसम्म विद्युत प्रसारण गर्न सक्ने क्षमता रहेको छ। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको जेट स्की उद्धार बोट डुंगा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुनेछ। विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो। संयुक्त अरब इमिरेट्स यूएईले विपद उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएका दुईवटा बोट मध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल कालिकागढ़ पोखराका गणपति प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहले जानकारी दिएका छन्। उक्त बोट फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको रेस्क्यू टावरमा खटिएको सुरक्षा टोलीसँग रहनेछ। पानीमा तीव्र गतिमा आवत जावत, वाटर सर्च रेस्क्यू, आपतकालीन उद्धार तथा वाटर पेट्रोलका लागि बोट उपयोगी हुने बताएका छन्। अविरल वर्षाका कारण असोज 8 देखि 11 गतेसम्म

फेवातालमा डुंगा संचाल हुन नसक्दा डुंगा व्यवसायमा आश्रित चालक तथा व्यवसायी प्रभावित भएका छन्। दैनिक डुंगा चलाएर परिवारको जीविका चलाउँदै आएका चालकहरू चार दिनसम्म आमदानी रोकिँदा बढ़ी समस्यामा परेको फेवा डुंगा व्यवसायी समितिले जनाएको छ। समितिका अध्यक्ष बलराम गिरीका अनुसार डुंगा संचालन बन्द हुँदा विशेष गरी दैनिक ज्यालादारीमा निर्भर चालकहरूलाई समस्या भएको हो। प्रभावित चालकलाई सहयोग गर्न समितिले तयारी थालेको बताएका छन्। विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी स्ट्रीट फेस्टिभल आयोजना गरिएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल रेवान पोखराले लेक्सारीस्थित अमरटमा मिनी सड़क महोत्सव आयोजना गरी दिवस मनाएको हो। रेवान पोखराका अध्यक्ष वसन्त गौतमका अनुसार पर्यटनको मुख्य सीजन शुरू हुन लागेको समयमा पर्यटन गतिविधिलाई चलायमान बनाउन फेस्टिभल आयोजना गरिएको हो। सीजनको शुरूआतमै पर्यटक आकर्षित गर्ने र पोखराको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताएका छन्। पछिल्लो समय आएको बाढ़ी परे तथा विपदका कारण देश नै दुःखमा परेको र त्यसको असर पर्यटन क्षेत्रमा समेत परेको बताएका छन्। विपदपछि पर्यटन बारे नकारात्मक सन्देश प्रवाह हुँदा पर्यटक आगमन प्रभावित भएको भन्दै गौतमले त्यसलाई चिर्न सकारात्मक सन्देश प्रवाह गर्न फेस्टिभल आयोजना गरिएको बताएका छन्। पछिल्लो समय करिब 30-35% होटल बुकिङ रद्द भएका छन्। सबै क्षेत्रको सहकार्यमा सकारात्मक सन्देश प्रवाह गर्न सके आगामी पर्यटन सिजन राम्रो हुने उनको विश्वास रहेको छ। गौतमले पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिएर अगाडि बढ़न सके नेपालमा पर्यटकलाई बिक्री गर्न सकिने उत्पादन तथा गन्तव्यको सम्भावना धेरै रहेको बताएका छनृ।

सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मूल नाराका साथ लायन्स क्लब पोखरा चौतारीले गोर्खाको पालुङटार नगरपालिका साथ स्थित मर्स्याङदी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ। लायन्स क्लब पोखरा चौतारीको वार्षिक नियमित कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनीहरूको अध्ययनमा आवश्यक पर्ने विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण सहित आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा जेहेन्दार चार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको हो।

नेपाली कंग्रेसको जारी महाधिवेशन प्रक्रियाप्रति विमति जनाउँदै पूर्व सभापति शेरबहादुर देउवा पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। असोज 16-देखि 19 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनौट रोकेर वार्ता र सहमतिका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग सुनवाई नभएपछि सो समूह आफ्नै कार्यतालिकासहित अगाडि बढ़ेको हो। 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति नै आधिकारिक भएको दावी गर्दै यो समूह संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन। देवापक्षीय समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आगामी मंगिर 21-देखि 23 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसका लागि असोज 15 गते बिहिबारदेखि ओडा अधिवेशन शुरू हुनेछ भने 56 जिल्लामा निर्वाचन संयोजक तोकिएको छ। आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले महाधिवेशन गर्न नहुने अडान यो समूहको रहेको छ।

युवा व्यवसायी सौगात थापाले नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्रमा 2 बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका छन्। व्यावसायिक क्षेत्रबाट हासिल गरेको नेतृत्व र व्यवस्थापनको अनुभवलाई अब राजनैतिक तथा संगठनात्मक भूमिकामा जोड्ने प्रयास स्वरूप 35 वर्ष मुनिको युवा समूहबाट उम्मेद्वारी दिएका हुन्। उनी गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य विन्दु कुमार थापाका सुपुत्र हुन्। अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा पोखराको उद्योग व्यवसाय क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। हालै उनी पोखरा उद्योग वाणिज्य संघमा उपाध्यक्ष उद्योगमा निर्वाचित भएका थिए। व्यावसायिक नेतृत्वको अनुभवसँगै अब पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले उनले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका हुन्।

लामो समय पर्यटन क्षेत्रमा क्रियाशील कमला गिरीले राजनीतितर्फ आफ्नो पाइला अगाडि बढ़ाएको छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्रमा 3 ख-बाट महिला प्रदेश प्रतिनिधि पदमा उनले उम्मेद्वारी घोषणा गरेकी हुन्। हालै उनी पोखरा महानगरपालिका 5 क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेकी छिन्।

0: नेकपा रेडियो अनुपूर्ण 93 थोपलो 4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग, हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-162।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274235

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856600536।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

उज्यालो पुनः हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। नेपाली कंग्रेस कास्कीका जिल्ला सचिव एवं युवा नेता भानुभक्त ढकालले नेपाली कंग्रेसको 15 महाधिवेशनमा कास्की क्षेत्र नम्बर 1 बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट राजनैतिक तथा सामाजिक यात्रा शुरू गरेका ढकालले विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्मको आफ्नो लामो राजनैतिक यात्रालाई निरन्तरता दिने उद्देश्यसहित उम्मेद्वारी घोषणा गरेका हुन्। ढकालले संगठन निर्माण, विद्यार्थी आन्दोलन तथा लोकतान्त्रिक व्यवस्थाका लागि भएका संघर्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्। लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय दाजु कमलमणि ढकालसँगको सहयात्रा र संघर्षका अनुभवले पनि आफ्नो राजनैतिक यात्रालाई थप प्रभावित गरेको उनको भनाइ छ। 2058 सालमा क्याम्पस जीवनमा प्रवेश गरेदेखि नै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको संघर्ष, अभियान र नेतृत्वसँग सहयात्रीका रूपमा जोड़िँदै आएको उल्लेख गर्दै ढकालले हिजो आज र भोलि पनि सोही राजनीतिक यात्रामा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेद्वारी घोषणासँगै ढकालले पद होइन विचार, सेवा र संघर्षको निरन्तरतालाई आफ्नो मुख्य राजनीतिक आधारका रूपमा अगाडि सारेका छन्। कंग्रेसभित्र देखिएका विकृत र विसंगति विरूद्ध संस्कार सहितको युवा हस्तक्षेप आवश्यक रहेको बताउँदै उनले पार्टीको नवनिर्माण, देशको समृद्धि र नयाँ राजनीतिक संस्कार निर्माणका लागि आफूले भूमिका खेल्ने बताएका छन्। लामो समयदेखि कंग्रेसको संगठन तथा आन्दोलनमा सक्रिय ढकालले महाधिवेशन प्रतिनिधिका रूपमा युवा पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छनृ।

नेपाली कंग्रेसको 15 महाधिवेशन नजिकै जाँदा कास्कीमा पार्टीको आन्तरिक राजनीति तातेको छ। वडा तहदेखि क्षेत्रीय हुँदै प्रदेश तहसम्म महाधिवेशन केन्द्रित गतिविधि बढ़िरहेको बेला कास्की क्षेत्रमा दुईमा पनि नेतृत्व चयनको चर्चा र आकांक्षीहरूको सक्रियता बढ़ेको छ। कंग्रेसभित्र प्रभावशाली राजनैतिक व्यक्तित्वहरूको क्षेत्रका रूपमा चुनिने कास्की दुईबाट पोखरा महानगरपालिका चारका पूर्व वडाध्यक्ष शंकर प्रसाद वास्तवलाई खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने तयारीमा छन्। पार्टीको आधारभूत तहबाट राजनीतिक यात्रा शुरू गरेका वास्तवलाई अहिले संगठनको वडा तहदेखि क्षेत्र स्थानीय सरकार हुँदै प्रदेश तहसम्मको अनुभव बोकेर महाधिवेशनको मैदानमा उत्रिँदैछन्। उनका लागि यो उम्मेद्वारी केवल एउटा पदको दावी भन्दा पनि लामो राजनीतिक यात्रालाई पार्टीको आगामी दिशासँग जोड़ने प्रयासको रूपमा देखिएको छ। कंग्रेसको 13 महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका वास्तवलाई स्थानीय तहको निर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट पोखरा महानगरपालिका चारको वडाध्यक्ष निर्वाचित भएका थिए। जनप्रतिनिधिका रूपमा वडाको विकास, सेवा प्रवाह र स्थानीय सरकारका विषयमा सक्रिय भूमिका निर्वाह गरेका उनले त्यसपछि पनि पार्टी संगठनसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिँदै आएका छन्। 14 महाधिवेशनमा गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि बनेका वास्तवलाले ओडा क्षेत्र स्थानीय सरकार र प्रदेश तहको अनुभव संगालिसकेका छन्। यही अनुभवलाई आधार बनाउँदै उनी 15 महाधिवेशनमा कास्की दुईबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। कास्की दुईमा पूर्व मन्त्री बिन्दु कुमार थापादेखि कंग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसे तथा गण्डकी प्रदेश प्रवक्ता माधव प्रसाद वास्तवला मधु सम्मका नेताहरूको राजनैतिक प्रभाव रहेको छ। यस्तो पृष्ठभूमि भएको क्षेत्रमा वास्तवलाको उम्मेद्वारीले महाधिवेशन प्रतिनिधि चयनको प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। वास्तवले भने आफ्नो उम्मेद्वारलाई व्यक्ति केन्द्रित प्रतिस्पर्धा भन्दा संगठन निर्माण र पुस्तान्तरणसँग जोडेर अगाडि बढ़ाउने बताउँछन्। उनका अनुसार कंग्रेसमा अग्रजहरूको राजनीतिक अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, सृजनशीलता र नवीन सोचलाई संगठनसँग जोडेर अगाडि बढ़न आवश्यक छ।

साबिक लेखनाथ नगर क्षेत्र भित्र रहेका तमु समुदायको साझा संस्था गोए तमुधी लेखनाथले आगामी वर्षलाई रजत वर्षको रूपमा मनाउने भएको छ। आइतबार भएको 25औं वार्षिक साधारण सभामा गोए तमुधी लेखनाथले सफलतापूर्वक 25औं वर्ष पूरा गरेकोले आगामी वर्षलाई रजत वर्ष मनाउने घोषणा गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उप प्रमुख मंजू देवी गुरूङले नेपाल सबै जात जाति र वर्गको सामूहिक चौतारी भएकाले नेपालीको मौलिक संस्कृति जोगाई राख्नुपर्नेमा जोड़ दिएका छन्। लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष जानुका पराजुली अधिकारीले एकतामा नै बल भएको प्रसंग उठाउँदै तमु समुदायको मौलिक संस्कृति वेशभूषा र भाषाले लेखनाथका महोत्सवलाई सफल बनाएको धारणा राखेका थिइन्।

0: अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी बैंकककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि अस्ति दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न भएका छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण हिजोसम्म अत्यधिक ठूलो वर्षा भएको जनाएको छ। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिएका छन्। अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहका हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताएका छन्। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उनको भनाई रहेको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अब खेल समाचार। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत पुरूष डबल्स टेनिसमा नेपालका अभिषेक बास्वला र प्रदीप खड्काले विजयी शुरूआत गरेका छन्। नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टरको कोर्टमा भएको पहिलो चरणको खेलमा नेपाली जोड़ीले मंगोलियाका बाद्राक मुनखावाटार र जोलबदार ओर्नोकको जोड़ीलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएको हो। नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा 16 पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरूष 75 केजी तौलसम्ममा उत्कृष्ट प्रदर्शन गर्दै 16 जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय 16 पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ 16 पदक जितेका थिए। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 81 सहित 7 पदक जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले माथिल्लो मूलपानी क्रिकेट मैदान र त्रिवी क्रिकेट मैदानको पूर्वाधारको निरीक्षण गरेका छन्। नेपालले बंगलादेशसँग मिलेर आईसीसी अण्डर 19 महिला विश्वकप 2027 आयोजना गर्नु अघि आईसीसीको टोलीले दुवै मैदानको निरीक्षण गरेको हो। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। 3 दिनको वर्षाले गण्डकीमा 11 जनाको मृत्यु, 1451 जना विस्थापित। पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मा, निवासमै प्रहरीले थप सुरक्षा दिने। नेपाल चीन व्यापारलाई फेरि धक्का, बाढ़ी र पहिरोले कोरला जोड़ने सड़क ठाउँ ठाउँमा अवरूद्ध। कंग्रेस महाधिवेशनको लागि मतदाताको टुंगो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेद्वारी घोषणा। फेवातालमा उच्च क्षमताको जेट स्की उद्धार डुंगा संचालन, सशस्त्र प्रहरीको रेस्क्यू टावरमा खटिएको सुरक्षा टोलीसँग रहने। मौसमी प्रणाली कमजोर बन्दै एकाध भएका ठाउँमा मौसम खुल्यो। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी। लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा। र एसियन गेम्स अन्तर्गत टेनिस डबल्समा अभिषेक र प्रदीपको विजयी शुरूआत। एसियाली शारीरिक सुगठनमा नेपाललाई 16 पदक। यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।
6: रंग बहार
7: बजेट सँगै उपहारै उपहार।
6: अफरमा यामाहा रेजियर
7: वर्ष पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: वर्ष पेन्स

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नाचर बे, कति छाबा डिजाइन बे मारे खाना खिनानी खनि तोला
5: खनै बिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै चार मोहै
4: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताइ रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025-87-17 98025-87-17।
8: होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-9972-77।
10: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
13: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
14: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
16: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560334005, 98560334005।

0: मगाऊंगे।
1: स्वाद जस्ते संबंध गास ज्ञान मसाला।
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौं। आज केही नेपाल भिजिटका कुराकानीहरू, पोखरा भिजिटका कुराकानीहरू र त्योसँगै स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू म तपाईँ समक्ष गर्दछु। चार दिनको लगातारको झरीपछि हिजो मध्याहबाट मौसम खुलेको छ। ठाउँ ठाउँमा बाढ़ीले पहिरोले वितण्ड मचाएको छ, धेरै ठूलो क्षति गरेको छ। बढेपछि आएको बढ़ी पहिरोले धेरै ठाउँमा सड़क सञ्जालहरू टुटाएको छ, आवाजावतमा समस्या निम्ताएको छ। धेरै मात्रामा हाम्रा पुलपुलेसाहरू भत्काएको छ, आवाजावतमा समस्या निम्ताएको यो अवस्था छ। जसुकै भए तापनि यी दुःख कष्टहरूबाट फेरि हामी माथि जस

0: पनि उठ्नै पर्नेछ अनेक जुक्तिका साथ। युकेबाट पोखरा आएको टोलीलाई पोखरेलले स्वागत गरेका छन्। हिजो मात्रै उहाँहरूको टोलीले स्वागत गरिएको छ। टोलीमा रहनुभएका डाक्टर विशाल गुरूङज्यूलाई मैले निम्ताएको छु। उहाँसँग स्वास्थ्य सँगसँगै यी कुराकानीहरू म जोड्दछु। नमस्कार, यहाँलाई स्वागत छ।
1: धेरै धेरै धन्यवाद
0: हजुर।
1: हजुर, एकदम हजुर।
0: अब नेपाल भन्ने बित्तिकै त अर्को देशमा बस्दाखेरि आफूले चाहेको समयमा आउन पाइँदैन, त्यो पनि सेड्युल मिलाएर बिदा मिलाएर कति कति वर्षपछि आउनुपर्छ होला। यो पालिको भिजिट चाहिँ कति वर्षपछिको
1: हो? हजुर, हाम्रो यो अहिले चाहिँ हामी दमुदी युके एउटा संस्था जुन बेलायतमा चाइल्ड संस्था छ, यो संस्थालाई रिप्रेजेन्ट गरेर आएका छौँ। विशेष गरेर त हाम्रो संस्था हरेक वर्ष नेपाल आउने गर्छ र यस वर्ष पनि म फेब्रुअरीमा आएको थिएँ र अहिले चाहिँ विशेष बाढीको कारणले गर्दाखेरि अर्जेन्टली आएको। हजुर,
0: यो रिलिफको लागि बाढीकै कारण तपाईँको टोली आएको?
1: हजुर, विशेष त त्यही बाढीकै राहत वितरण र प्रत्यक्ष रूपमा हाम्रो बाढी पीडितहरूलाई भेटेर सहयोग गर्ने उद्देश्यको साथमा आएको हौ। हजुर,
0: कतिको भयो भेटघाट, कस्तो रह्यो, के अनुभव गर्नुभयो?
1: हजुर, भेटघाट एकदमै यसपालिको भेटघाट एकदम दुःखद समयमा थियो। यद्यपि भेटघाट र विशेष गरेर हाम्रो जुन रसुवा नगरमा हामी गयौं स्थलगत भ्रमण,
0: त्यो पुग्नुभयो?
1: हजुर, एकदम हामी माथिसम्म त पुग्न सकेनौं, तर नुवाकोटको पिपलटार र हामी क्षति कस्तो भएको रहेछ भनेर हेर्ने बेलासम्म चाहिँ बेत्रावतीसम्म पुग्यौँ। हजुर,
0: बेत्रावती एउटा सभ्यता भएको थलो, ऐतिहासिक थलो, जुन थलो अहिले बालोमा परिणत गरिदिएको छ।
1: हजुर, एकदम त्यो साह्रै काली लाग्दो स्थिति देखियो, तर पनि अब हामी नेपालीहरू हार चाहिँ मानेको छैनौँ जस्तो लाग्छ। आशा चाहिँ अझै पनि छ र यसैमा अब राहत वितरणको उद्देश्य लिएर आएको म चाहिँ मिल्छ भने सानो जोड्न चाहन्छु। एउटा हाम्रो संस्थाको बारेमा पनि भन्दा केही फरक पर्दैन कि हजुर, यो तमुदी युके चाहिँ सन् 2000 बेलायतमा एउटा गुरूङहरूको एक आपसमा दाजुभाइहरू मिलेर आफ्नो दुःख सुख पोख्ने एउटा संस्थाको रूपमा शुरूआत गरेको यो संस्था। नामले जातीय संस्था भए तापनि हामी सम्पूर्ण नेपालीहरू विशेष गरेर बेलायतमा रहेको नेपालीहरूको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। त्यसैमा विशेष दुईटा कार्यक्रम भन्नुपर्दा चाहिँ गोर्खा कप, जहाँ चाहिँ हामीले नेपालीहरूलाई एक ठाउँमा लिएर आएर
0: फुटबल हुन्छ,
1: हजुर, फुटबल खेलाउने गर्छौँ। यसमा चाहिँ हाम्रो एक दिनमा 50 टिम सहभागी हुन्छ। यो चाहिँ एउटा नेपालीहरूको कुम्भ मेला पनि भनेर चिनिन्छ। यसै करिब 20-25 हजार हाम्रो मान्छेहरू चाहिँ त्यहाँ उपस्थित हुनुहुन्छ। त्यस्तै अर्को कार्यक्रम चाहिँ हाम्रो नेपाली मेला। यो नेपाली मेला चाहिँ नेपालीहरूको संस्कृति, कला, यो भाषा, वेशभूषा सबै चाहिँ जगेर्न र हाम्रो पुस्तान्तरण गर्ने उद्देश्यको साथमा शुरूआत गरेको यो नेपाली मेला चाहिँ हरेक वर्ष अगस्तको अन्तिम आइतबार हुने गर्छ र यस प्रिपरेसनको लागि अहिलेबाट शुरू भयो नि अर्को लागि त्यस्तरी हामीले तयार गरिरहेको हुन्छ र यस वर्ष चाहिँ एकदमै पृथक रह्यो।
0: कस्तो रह्यो पालि?
1: किन भन्दाखेरि यसपालि अब अगस्तको 30 हाम्रो जुन नेपाली मेला हुने त पहिल्यै तय भइसकेको थियो। हामी त्यसको लागि पूर्व तयारीहरू त्यहाँ भेन्यू तिर्नेदेखि लिएर विभिन्न मेडिकल टिमदेखि लिएर संघ संस्थालाई लेख्ने बोलाउनेदेखि सम्पूर्णलाई भइसकेको कार्यक्रम भइसकेको थियो। ठ्याक्क आइतबार चाहिँ हाम्रो प्रेस कन्फरेन्स पनि भइसकेको थियो भने सकिसकेपछि अगस्तको 26 मिड विक बुधबार होला सायद, बुधबार चाहिँ यो नेपालमा जुन बाढी, ठूलो बाढी, भीषण बाढीले चाहिँ धेरै दनदनको क्षति गर्यो, त्यसपछि चाहिँ हामी अब अन्यलमा रह्यौँ। अब नेपाल यसरी रोइरहेको छ, हाम्रो संस्थाले चाहिँ अब नेपाली मेला गर्ने पहिल्यै तय भएको कार्यक्रम आएको छ। अब त्यो कार्यक्रम गर्ने कि नगर्ने भनेर साह्रै अन्यलमा रहेको स्थिति थियो अनि विभिन्न संघ संस्थाले पनि हामी आउन सक्दैनौँ भन्ने मेसेजहरू पनि आएको थियो। तर हाम्रो कार्य समिति र टिमले चाहिँ हो, देश रोइरहेको छ, देश रोइराख्दाखेरि हामी सबै एकसाथमै रोइरहेका थियौँ र त्यसमा पनि हामीले चाहिँ शोकलाई शक्तिमा परिणत गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यको साथमा चाहिँ हामी नेपाली मेला मनाउने जमर्क गरेर अगाडि बढ्यौं र त्यसैमा धेरै संघ संस्थाहरूले चाहिँ साथ दिनुभयो। पछि हामीले चाहिँ के गर्यौं भन्दाखेरि हरेक वर्षभन्दा यस वर्ष चाहिँ जति पनि बचत हुन्छ त्यो नेपाली मेलामा त्यो सबै रकम चाहिँ हामीले प्रधानमन्त्री राहत कोषमा र नेपाललाई राहत दिने भनिसकेपछि बाढी पीड़ित सहयोगार्थ स्वरूप नेपाली मेला आयोजना भयो र यति धेरै नेपाली साथसाथै त्यहीँको स्थानीय बासिन्दाहरू पनि आएर सपोर्ट गरिदिनु भयो। त्यहाँको स्काई न्यूज आईटीभी बीबीसी न्यूजहरू पनि आएर कभरेज गरिदिनुभयो। एकदमै सफल रह्यो र त्यसैको फलस्वरूप अब हामी त्यही नेपाली मेलामा विभिन्न संघ संस्थाहरूबाट हामीले दान चन्दाहरू उठाएर चाहिँ यहाँ नेपालमा चाहिँ सहयोग गर्न आउने भन्ने जुन उद्देश्यको साथमा अगाडि आयौं र हामीले जस एकदमै सफल आयोजना हुन गयो नेपाली मेला। एकदमै सबै आफ्नो दुःख पनि शेयर गर्ने ठाउँ पनि बन्यो।
0: नगरौं भनेर रोकेको भए त्यतिकै हुन्थ्यो। अब यसलाई फेरि यही बेला घटना भएको हुनाले यही बेलामा सहयोगमा रूपान्तरित भयो त्यो होइन त्यो गर्नुभयो।
1: हजुर डेफिनेटली हामीले चाहिँ यो शोकलाई चाहिँ शक्तिमा बदल्ने तरिकाले चाहिँ हामीले गर्यौं। त्यसरी गर्दाखेरि एकदमै राम्रो रहेर आयो। हामीले रु 1,11,11,111 चाहिँ
0: 1 करोड़
1: हजुर प्रधानमन्त्री राहत कोषमा चाहिँ जम्मा गर्न सफल भयौं। त्यसपछि जस हामी चाहिँ यो राहत चाहिँ प्रत्यक्ष रूपमा हाम्रो यहाँ प्रधानमन्त्री राहत कोषमा माननीय अर्थमन्त्री स्वर्णिम अग्रजीलाई नै चेक पनि हस्तान्तरण गर्यौं र त्यस लगत्तै फेरि हामी रसुवाको बेद्रवती स्पेशली यो उत्तर गया गाउँपालिका वार्ड नम्बर 1 को बाढी पीड़ित जीवहरूलाई चाहिँ राहत वितरण गर्नलाई हामी नुवाकोटको यो पिपल टार भन्ने ठाउँमा चाहिँ हामी गएर चाहिँ उहाँहरूलाई राहत वितरण गरे। 308 घरधुरीलाई चाहिँ विभिन्न सरसामानहरू
0: 308 घरधुरी
1: करिब 25,00,000 चाहिँ हामीले राहत वितरण पनि गर्यौं वहीँ पुगेर।
0: त्यसमा के जोड्नु भएको थियो?
1: हामीले सामानहरू चाहिँ यो चामल 1 बोरा चामल हामीले चाहिँ यो सम्मान गर्ने बेलामा चाहिँ त्यहाँको वडा अध्यक्षज्यूसँग बोलेर के को चाहिँ जरूरत छ हामी राहत वितरण भनेर आफ्नो तरिकाले राहत लगेर पनि हुँदैन भनेर उहाँसँग सम्मान गरेर चाहिँ राहत वितरण गयौं। त्यसमा हाम्रो वडा अध्यक्षज्यूले भने बमोजिम चामल दाल सिरक सेनिटरी प्याड त्यस्तो खालको खाद्यान्नहरू हामीले चाहिँ लिएर गएका थियौँ। हजुर 308 गर्दुरीलाई
0: बीचमा हामीसँग तपाईँ युकेका उपाध्यक्ष कमल गुरुङज्यू पनि हुनुहुन्छ, उहाँलाई पनि स्वागत गरौँ।
2: स्वागत छ
0: ल नमस्ते सर। यहाँहरूको यो टोली पोखरामा रहँदै गर्दाखेरि अब उता युकेको टोली यहाँ आउँदै गर्दाखेरि नेपालमा तपाईँहरू आउनुभन्दा अगाडि बाढी गएको अब हिजो आजका दिनसम्म पनि हामीलाई पीड़ा दिइरहेको छ। बढेपछिको त्यो बाढीपछि र विभिन्न पहिरोपछि अब हिजो अस्तिको 4 दिनको लगातारको झरीले फेरि अन्य समस्याहरू निम्त्याइरहेको अवस्थामा एउटा यो राहत सामग्री लिएर तत् क्षेत्रमा जाँदाखेरि के अनुभव गर्नुभयो?
2: सुरुमा त हामी युके रहिरहँदा नेपालमा ठूलो बाढी पीड़ी गयो भन्ने हामीले सुन्यौं र प्रत्यक्ष हामीले विभिन्न मीडिया मार्फत पनि हामीले हेर्यौं। हेर्ने क्रममा हाम्रो मन दुख्यो, सबै साथीभाइको मनै अब उस भयो, अब के गर्ने कसो गर्ने नेपालमा कसरी सहयोग गर्ने भन्ने कुरा आयो। त्यो प्रसंगवश हामीले तमुदी युकेको सबै साथीहरू भनौँ न जो जो त्यो बेलामा उस एभाइलेबल छ सबै साथीहरूलाई डाकेर हामीले मिटिङ बस्यौं। मिटिङ बसे लगतै अब हामी त्यो बेलामा नेपाली मेला गर्दै थियौं अनि नेपाली मेला गर्दा गर्दै त्यस्तो खालको एउटा ठूलो आइपर्यो अनि हामीले त्यसलाई नै मेलालाई नै फेरि सञ्चालन गरेर त्यहाँबाट जति बचेको रकम छ त्यसलाई बाढीपीडित क्षेत्रमा तत्कालले पठाउने र जो जो हाम्रो तमुदीसँग समन्वय गर्छ जोडिन्छ उहाँसँग नै सहयोगको अपेक्षा माग्ने अनि त्यसपछि त्यहाँ खालको निर्णय भयो। त्यसको लगतै हामीले अरू साथीहरूलाई भन्दाखेरि सबैले त्यसको चाहिँ स्वीकार्यो अनि हामीले नेपाली मेला सञ्चालन गर्यौं। नेपाली मेला सञ्चालन गर्दै गर्दा थुप्रै साथीहरू थुप्रै संघ संस्थाले तमुदी युकेलाई हामी सहयोग गर्छौं पैसा उठाउनु सबभन्दा बलियो संस्था नै अब तमुदी यो युकेमा तमुदीले गर्यो भने सबै संघ संस्थाले आबद्ध भएर एकजुट भएर गोलबन्द भएर सहयोग गर्छन् भन्ने कुरो भयो। त्यो फेरि गरिराखेको छ। त्यसको लगतै हामीले पैसा संकलन शुरू गर्यौं। करिब एक हप्तामा हामीले 1 करोड़ जति नेपाली हामी उठाउन सक्षम भयो। त्यसको लगतै हामी अब के गर्ने त पैसा पठाउने कि आफै जाने स्वयं स्थलमा जाने भन्ने कुरो भयो। अनि त्यसको लगतै अध्यक्षज्यू अनि आमा समूहको अध्यक्षज्यू अनि म स्वयं अनि हाम्रो महासचिवज्यू अनि सचिवज्यू हामी चाहिँ जाने निर्णय भयो। त्यसको लगतै फेरि हाम्रो सिनियर भिपी पनि म नै जान्छु यस्तो बेलामा नगए कहिले जाने त नेपाल भन्ने कुरा भयो। अब सधैँ दशैंतिर रमाइलो गर्ने तिर जाने सबैको चलन छ तर योपालि दुःखमा हामी पनि जाउँ भनेर हामी सबै सहभागी भएर इमिडिएट आफ्नै खर्चमा जहाजको टिकट काट्यौं। त्यसपछि भएको पैसाहरूलाई चाहिँ तुरन्तै पठाउने निर्णय भयो अनि सबैको सरसल्लाह अनुसार अघि हाम्रो महासचिवले भने अनुसार 1,11,11,111 हामीले तत्कालै प्रधानमन्त्री राज कोषमा हामीले हाल्यौं। त्यसको लगतै बाँकी भएको पैसालाई के गर्ने त भन्दाखेरि हामी त्यो अघि नै मैले भने स्वयं स्थलमा गएर बाँड्ने निर्णय हो हजुर अनि हामी सबै मिलेर तुरन्तै गयौं। त्यसपछि एउटा समन्वय गर्ने हाम्रो नेपालको साथीहरूलाई सम्पर्क गरेर कहाँबाट लिने भन्दा उहाँले सबै कुरा रेडी गरिदिनु भयो। खालि हामीले पैसा मात्रै तिर्ने किनकि हामी यहाँ नेपालमा हामी खासै त्यति उस छैनौ होइन अनि उहाँले किनेर हामी गयौं। स्थल जाँदाखेरि हामीले त्यहाँ थुप्रो भिक्टिमहरू हामीले भेट्यौं। कतिको अब मेरो 9 सन्तानमा म एक्लै बाँकी छु भन्ने भयो। कोहीले चाहिँ मेरो बाबा आमासँग गुम्यो म बाँकी छु भन्ने भयो। कसैले चाहिँ मेरो दाजुभाइ थियो दिदीहरू थियो श्रीमती थियो सबै गुम्यो म एक्लै छु भन्यो। मेरो ठूलो एउटा व्यापार थियो सब व्यापारको म अहिले चाहिँ एक्लै छु भन्ने कुरा भयो। कसैको चाहिँ अब 4 घर थियो मेरो गयो भन्ने भयो होइन। त्यस्तै कोही चाहिँ मेरो दाई बस ड्राइभर हुनुहुन्थ्यो उहाँले थुप्रै मान्छे लिएर जानुहुन्थ्यो अहिले छैन भन्ने भयो। थुप्रो एकदम ठूलो पीड़ाहरू देखे अनि एउटा त 2 नानी पनि थियो उसको त सबै अव्यक्त छ। यो चाहिँ ठूलो एकदम के भन्छ क्षति भएको छ अनि भनौ न मनै कस्तो कस्तो भयो त्यो ठाउँमा गएर त्यस्तो भयो।
3: अब सकेको सहयोग जताततैबाट नेपालीले गरिरहनु भएको छ। त्यो पहिला पनि गएको भए त त्यो बजारै देख्नुहुन्थ्यो होला। नगएकै भए पनि काहीँ न कतै हाम्रो नेपालको भूभागमा रहेका बजारहरू सिटीहरू त्यहाँका बिल्डिङहरू त हामीले देखिरहेकै थियौँ होइन
2: हजुर।
3: अहिले बगर छ त्यहाँ
2: अहिले बगर छ त्यहाँ एकदम
1: अहिले त मरूभूमि नै
2: मरूभूमि बालुवे बालुवा ठूल्ठूलो ढुङ्गाहरू छन्।
1: त्रिशुली बजारसम्म चाहिँ पुगेको थियो पहिला पनि अब त्रिशुली बजारसम्म पनि त्यस्तो ठूलो क्षति पुर्याएको भइसकेपछि मासतिर अझै झन् कस्तो होला भन्ने अहिले हामीले इमेजिन पनि गर्न सकिरहेको छैन। यस्तो काली लाग्दो सिन देखियो है चाहिँ यो चाहिँ अनएक्सपेक्टेड अनि खोलाको बग सधैँ बग्ने बाटो नै चेन्ज भएर अब रूपान्तरै सबै त्यहाँको एउटा त्यो भौगोलिक नै रूप नै परिवर्तन भएको पायौँ। अब पहिला बग्ने ठाउँमा खोला छैन अब पहिला कलेजहरू भएको ठाउँमा खोला बगिरहेको छ। फेरि त्यो बालुवाको जम्मा पनि अब दुई तला बिल्डिङ जतिको माथि
4: माथि पनि छ बालुवाहरू
1: पाँच तला
4: घरको माथि ढुङ्गाहरू छ
3: 25 फिट त बालुवा नै छ।
1: 5 तलासम्म डुबाएको भेटियो भनौँ न त्यति माथिसम्म त्यत्रो कताबाट आयो है। यो चाहिँ एकदमै अचम्मै तरिकाले नेपाललाई दुःख परेको छ। यो विशेष गरेर हाम्रो यो उत्तर गया गाउँपालिकाको वार्ड नम्बर 1 चाहिँ पहिला 2072 सालमा पनि उहाँहरूको चाहिँ हाम्रो यो भूकम्पले चाहिँ घर सबै
4: सरेको
1: सरकारले चाहिँ हामी तिमीहरूलाई अर्को ठाउँमा घर बनाएर सार्छौ भन्दा 12 वर्ष लागिसकेको अवस्थामा अहिले फेरि यो बेत्रगति उहाँहरू चाहिँ खाल्टेमा विस्थापित हुनुभएको रहेछ. अहिले फेरि यो आएर सबै लगिदियो भन्दाखेरि चाहिँ त्यो उहाँहरूको कथाहरू सुन्दाखेरि चाहिँ साह्रै मन भकानिएर आयो. एकदमै पीडादायक
4: भूकम्पले हामीलाई छाडेन, अहिले फेरि बाढीले हामीलाई छाडेर भन्ने कुरा.
3: भूकम्पको पीडा अझै पनि
4: अझ छ, त्यसमाथि अहिले बाढीले बहुत दर्दनाक अवस्था छ.
3: त्यो जाने बाटो कस्तो थियो?
4: जाने बाटो के करिबन केही ठाउँसम्म राम्रो थियो, त्यसपछि पुलहरू बगाएको हुनाले हामी उतैसम्म पुग्न सकेनौँ. एक ठाउँ मात्रै डाँडा पनि पुरै भत्काइदिएको छ त्यो बाढीले गर्दाखेरि. त्यो डाँडाले गर्दाखेरि एउटा केही सहर जस्तो त्यो केही मात्रामा बचेको छ, डाँडा आधा जस्तो लगिदिएको छ. अनि बाटो चाहिँ अब जीर्णै छ सबै. अहिले चाहिँ जस अहिलेको सरकारले के छिटो बनाए जस्तो डोजर रोड लगाएर कच्चे बाटो चाहिँ बनाइराखेको छ. हामीले आर्मीहरू पनि देखेको थियौँ काम गर्दै गरेको.
3: आर्मी अब रेस्क्यूको लागि गइरहनु भएको छ. अब बाहिर कति भेटाउन सक्यो, कति भेटाउन सकेन, टनलभित्रको लागि भेटाउनै सकेन. अब धेरैजना हुनुहुन्छ भन्ने कुरा छ, त्यो पनि उद्धारको कामहरू चलिरहेको अवस्था छ. जति त्यहाँ जीवित हुनुहुन्छ यहाँहरूसम्म भेट्नुभएको थियो, त्यो स्वास्थ्य समस्याहरू केही देख्नुभयो डाक्टर?
1: अहिले उहाँहरूको त्यो स्वास्थ्य सम्बन्धी नजिकैको स्कूलहरूमा चाहिँ स्वास्थ्य शिविरहरू पनि राखेको चाहिँ रहेछ. तर यो यस्तो केसमा चाहिँ विशेष गरेर अलिकति सिचुएसन फरक छ, अनि हाम्रो प्रोपर यो टोयलेटहरू शौचालयहरूको व्यवस्था पनि राम्रो छैन, पानीको पनि व्यवस्थाहरू राम्रो छैन. त्यस्तो केसमा चाहिँ यो फैलिने रोग कम्युनिकेबल भन्छ, जस्तो अब हाम्रो टाइफोइडहरू डाइरिया त्यस्तो रोगहरू चाहिँ अलिकति सर्न सक्ने सम्भावना हुन्छ. तर अहिलेसम्म चाहिँ त्यो जुन हामी भिजिट गयौँ त्यो ठाउँमा चाहिँ त्यस्तो खालको रोगहरू चाहिँ सुरुवात भएको चाहिँ छैन. होपफुल्ली यो यस्तो चाहिँ नहोस् पनि. तर उहाँहरूको कन्सर्न पनि एकदमै स्वास्थ्य सम्बन्धी चाहिँ विशेष गरेर पानीको कारणले गर्दाखेरि चाहिँ र टोइलेटको कारणले गर्दाखेरि चाहिँ हुन सक्ने सम्भावना चाहिँ डर चाहिँ देखियो. तर त्यस्तो खालको रोगहरू चाहिँ कुनै पनि देखिएको चाहिँ छैन अहिले. तर यो क्षेत्रमा लागिसकेको स्वास्थ्य क्षेत्रमा लागेको कारणले गर्दाखेरि पहिला म फिलिपिन्समा हुँदाखेरि पनि हाम्रो त्यहाँको सुनामी आउने बेलामा सुनामी आइसकेपछि करिब दुई महिनापछि जुन हामी विभिन्न बिरामीहरू हेर्थ्यौँ त्यति बेला चाहिँ धेरै बिरामीहरू मानसिक रोगी बिरामीहरू पनि देखिएको थियो. यसपालि पनि अब यो यति ठूलो क्षति भएको छ, धेरै मान्छेहरूले यसलाई सोच्न पनि सकिरहेको छैन अहिले. यो सत्य हो कि यो के भइरहेको छ भनेर अझै पनि कम्प्लेन गर्न सकिरहेको छैन. त्यसैले अब केही महिनामा फेरि हामीले मानसिक रोगीहरूको पनि धेरै समस्या देख्छौँ कि भन्ने चाहिँ लाग्छ. र यसमा चाहिँ होपफुली हाम्रो नेपाल सरकारले पनि अलिकति ध्यान दिनुहुन्छ भन्ने लाग्छ, र अरू स्वास्थ्यकर्मी साथीहरूले पनि यो विशेष गरेर बाढी पीडित अब यो पीटीएसडीको बिरामीहरू चाहिँ हुन सक्ने कुराहरूलाई मध्यनजर गरेर चाहिँ सेवा पुर्याइदिनुहुनु हुन्छ भन्ने आशा राखेको छ.
3: डाक्टर, यो बेलामा अब रसुवा घोडकोसीमा अगाडि भयो, त्यहाँ पनि पीड़ा अहिलेसम्म छँदैछ. स्वास्थ्य उपचारदेखि हरेक समस्याहरूका सामना गर्नुपर्नेछ. त्यसपछिका दिनहरूमा पनि लगतै यो चार दिनको झरीले पनि जस्तो हाम्रो मोदी खोलाको आसपास भयो, अनुकूल गाउँपालिकादेखि तल पुछारसम्म कालीगण्डी क्यूको यो वरपर छेउछाउतिर पनि यसले निकै क्षति पुर्याएको छ. पानी पनि जताकतै धमिलो धमिलो अवस्था छ. अघि अलिकति जोड्दै हुन्छ स्वास्थ्यको कुराहरूलाई नै, जति हामी बचेका छौं हामी बचेकाहरूले कस्तो खालको सावधानी अप्नाउनुपर्छ, केही स्वास्थ्य समस्या भएकाहरूले के चाहिँ गर्नुपर्छ?
1: विशेष गरेर त अब कुनै पनि सिम्टम्सहरू ज्वरो या खोक्ने वा दिसा पिसाबमा समस्याहरू आयो भने चाहिँ यो लुकाउनुको सट्टामा त्यहाँको इन्चार्जलाई भनेर चाहिँ छिटोभन्दा छिटो परीक्षण गर्ने गर्नु पर्यो. अनि अर्को कुरा चाहिँ यो सबै एकै ठाउँमा क्लस्टर भएर बसिएको छ, त्यसैले गर्दाखेरि सरुवाहरू केही आयो भने चाहिँ सबैलाई लाग्ने सम्भावना भएको कारणले गर्दाखेरि यस्तो खालको कुनै सिम्टम्सहरू साइन्सहरू देखियो भने चाहिँ लक्षणहरू देखियो भने चाहिँ छिटोभन्दा छिटो स्वास्थ्य सेवा चाहिँ लिनुहुन पर्यो. अब विशेष गरेर त फेरि पनि भन्न चाहे पानी र यो शौचालयको केसमा चाहिँ अलिकति सफाई सफाको लागि चाहिँ सफाईको चाहिँ ध्यान दिनु पर्यो हजुर.
3: कमल सर, अब कतिसम्मको बसाई हो टोली, अब के गरेर फर्किन्छ?
4: हामी पर्सि फर्किन्छौँ. आज हाम्रो तल रङ्गशालामा वृक्षारोपण कार्यक्रम छ. हाम्रो एन्फाका अध्यक्ष हाम्रो मिलन गुरुङज्यू, त्यस्तै तेज गुरुङ, त्यस्तै हाम्रो जुङ गुरुङ अनि हाम्रो उज्जवल भाइ सबै त्यहाँ आउनेछन्. अनि त्यसको लगतै हामी आज काठमाडौँ फर्किन्छौँ अनि भोलि हामी चाहिँ हेलिकप्टरमा फेरि त्यही भोटे कोशी रसुवाको हेलिकप्टर निर्वेशन छ, हामी त्यस गर्छौँ. त्यसको लगतै हामी दुईजना मन्त्रीहरूलाई भेट्ने कार्यक्रम छ अनि हामी बेलुका हामी काठमाडौँको हाम्रो गुरुङ व्यवसायहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई डिनरको व्यवस्था गर्नुभएको छ अनि डिनर खान्छौँ अनि पर्सि त फेरि
1: त्यसैमा जोड्न चाहे हजुर. हाम्रो चाहिँ यो ब्रिटिस एम्बेसीबाट पनि
4: ब्रिटिस एम्बेसीमा हामीलाई
1: एम्बेसेडर हुनुहुन्न तर उहाँले चाहिँ हामीलाई डाकेको छ,
4: समय दिनुभएको छ, त्यहाँ नै हामी भेट्छौँ.
3: हस् दर्शक, यो कार्यक्रममा आफ्ना कुराहरू बताइदिनु भयो, त्यसै गरी महासचिव अनि उपाध्यक्ष तमती युकेका कमल गुरुङज्यू समय दिनुभयो. नेपालमा हुँदाको बसाई अझै फ्रुटफुल होस् र आगामी दिनमा कामहरू पनि फ्रुटफुल हुन्, जुन नेपालमा विपद परेको छ त्यो विपदको बेला बलियो सारथी भनेर युकेबाट तमती युके र तपाईँहरूको छजनाको टोली होइन आउनुभयो, अलिकति भए पनि समय दिनुभयो. धेरै धेरै धन्यवाद छ दुवैजनालाई,
1: धेरै धेरै धन्यवाद. र जाँदा जाँदै छोटो पनि भन्न चाहे, हाम्रो कर्मभूमि बेलायत रहे तापनि जन्मभूमि मातृभूमि हाम्रो नेपाल नै हो र नेपाललाई जहिले पनि आपद विपद पर्छ अवश्य पनि हामी सबैको मन दुख्छ र नेपालले अझै प्रगति गरोस्, नेपाल अझै राम्रो होस् भन्ने हामी सबैको चाहना जहिले पनि रहेको हुन्छ र यसपालि एकदमै दुःखदको समयमा आएका छौं. तर पनि हामी नेपालीहरू यो दुःखलाई चिरेर फेरि उठ्नेछौ भन्ने आशा राख्न चाहन्छु र जति पनि हाम्रो बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू र संघ संस्थाहरू सम्पूर्ण हाम्रो तमुदी युकेलाई जति विश्वास गरेर हामीलाई भरोसा गरेर साथ दिनुभयो र तपाईँहरूको भरोसा साथ हामीले नेपालमा लिएर आएर सही ठाउँमा चाहिँ राहत वितरणदेखि लिएर संकलन पनि गरिसकेका छौं र सम्पूर्ण सहयोगी हात दाताहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ. र यो तमदी युके चाहिँ छोटो भन्न चाहे, तमदी युकेले चाहिँ हरेक वर्ष आउने यो फेब्रुअरी महिना, फेरि हामी यो फेब्रुअरी महिना पनि आउँदैछौ, त्यति बेला चाहिँ हामी फेरि विभिन्न गाउँहरू घुमेर र हाम्रो आँखाको शिविर पनि गर्दैछौ भन्न चाहे र हाम्रो यो अभियानमा सम्पूर्णलाई अझै पनि हाम्रो तमदी युकेसँग मिलेर समन्वय गरेर अगाडि बढ़ाउ भन्न चाहन्छु.
4: ल धन्यवाद. सर्वप्रथम त यो अन्नपूर्ण एफएम भाइलाई धेरै धेरै धन्यवाद, हामीलाई समय जोड़ाइदिनुभयो र यो भन्दा भन्दै अघि महासचिवले भनेअनुसार जति नै तमदी युकेले जुन एउटा निर्णय लियो त्यसमा एक हात भएर हामीलाई साथ दिने सम्पूर्ण युकेवासीहरू, सम्पूर्ण युकेका हामीसँग आबद्ध संघ संस्थाहरू, सम्पूर्ण व्यापार व्यवसायहरू सबैलाई धन्यवाद दिँदै हामीले जुन कार्य गर्यौं त्यो हाम्रो सफल भएको छ, यो सबै तपाईहरूको आशीर्वादले हो, अब नेपालमा यस्तो कहिले नहोस्, धन्यवाद.
3: उहाँहरू हुनुहुन्थ्यो डाक्टर विशाल गुरुङज्यू महासचिव, त्यसै गरी उपाध्यक्ष तमदी युकेका कमल गुरुङज्यू, हामी कुराकानी गर्दै थियौं. आजको यो कुराकानी यति नै, सहयोग सन्दर्भका कुराकानीहरू यहाँहरूले सुन्नुभयो, जहाँबाट जति सक्दो हामीले सक्छौं त्यति नै सहयोग पुर्याउ यो आपत विपदको बेलामा र सतर्कता पनि अपनाऊ, अवेर पनि हौ. हामीलाई पनि धन्यवाद. म आरजू बिदा हुन्छु, नमस्कार.

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला बिहानको 8 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: रंग बहार रंग बहार
11: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
10: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटो एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-595-728, मोबाइल 98560-0279-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: दुर्गाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9865010131 9715010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
10: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
11: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
10: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
12: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
0: विद्यार्थी आन्दोलनबाट शुरू भएको यात्रा लोकतान्त्रिक आन्दोलन हुँदै संगठन निर्माण सम्मको निरन्तर संघर्ष भानुभक्त ढकाल नेपाली कंग्रेस कास्कीका जिल्ला सचिव तथा युवा नेता भानुभक्त ढकालले नेपाली कंग्रेसको 15 महाधिवेशनमा कास्की क्षेत्र नम्बर 1 खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ संघर्षमा साथ संगठनमा सक्रियता र लोकतान्त्रिक मूल्यप्रति निरन्तर प्रतिबद्धता 2058 सालदेखि कंग्रेस सभापति गगन कुमार थापाको संघर्ष अभियान र नेतृत्वसँग सहयात्रीका रूपमा जोडिनुभएका ढकालको प्रतिबद्धता स्पष्ट छ हिजो पनि साथमा आज पनि साथमा भोलि पनि साथमै पदका लागि होइन विचार सेवा र संघर्षको निरन्तरताका लागि कंग्रेस भित्रको विकृति र विसंगति विरूद्ध संस्कार सहितको युवा हस्तक्षेप कंग्रेसको नवनिर्माण देशको समृद्धि र नयाँ राजनैतिक संस्कारको संकल्प युवा आवाज संघर्षको अनुभव र संगठन प्रतिको प्रतिबद्धता भानुभक्त ढकाल कास्की क्षेत्र नम्बर 1 खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेद्वार भानुभक्त ढकाल पद होइन विचार सेवा र संघर्षको निरन्तरता

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: ई सेवाबाट
1: सहारा हेल्थ इन्स्योरेन्स
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: टीएमटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 01-4333-342-433-640
7: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 01-578-161-568-162
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01-5901-65-95-163
10: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 01-5674-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426, 537526।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061586536 मोबाइल 9856000536

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: गुड मर्निंग पोखरा।
2: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

अजी प्यार की राहों में तो रुकना क्या।

run, run, run, run, run, run, run, run, run, run.

नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाद्वाराबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित भइसकेका छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै अहिले हामी 10 बजेसम्म रहन्छौं। आजको यो बिहान सुन्दर छ, हिमाल खुलेको छ र घमाइलो पनि छ। विगत केही दिनदेखि पानी परिरहेको थियो, हिजो बिहानसम्म पनि पानी परेको थियो। हिजो दिउँसोबाट अलिकति आकाश खुलेको छ र घाम लागेको छ र आज बिहानको यो मौसम एकदमै मन्त्रमुग्ध हुने खालको छ। पोखरामा वा पोखरा आसपासमा हिमाल देखिने भेगमा हुनुहुन्छ भने साँच्चै यो मौसम एकदमै लोभ लाग्दो छ। बिहानीको यो मिठो मौसम, चियाको सुगन्ध अनि तपाईँको आफ्नै रेडियो रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा हामी यो बिहानीलाई शुरूआत गर्दैछौ। म सञ्जय मल्ल र मसँग प्राविधिक साथी हुनुहुन्छ अरविन्द विक्रम राणा। कसैले तपाईँलाई सोध्यो कस्तो छ भने तपाईँ के भन्नुहुन्छ, के जवाफ दिनुहुन्छ? धेरै जसोको एउटै जवाफ हुन्छ, ठिक छु। कस्तो चलिरहेको छ जीवन भन्दाखेरि पनि तपाईँ के जवाफ दिनुहुन्छ? हाम्रो एउटै कमन एन्सर हुन्छ, ठिक छ। काम कस्तो छ, ठिक छ। मन कस्तो छ, ठिक छ। तर कहिलेकाहीँ त्यो ठिक छु भित्र धेरै ठूलो कथा लुकेको हुन्छ। कसैको मनमा घरको चिन्ता हुन्छ, कसैको मनमा पैसाको तनाव हुन सक्ला, कसैलाई स्वास्थ्यको डर हुन सक्छ, कसैको सम्बन्धमा समस्या हुन सक्ला, कसैलाई भविष्यप्रतिको चिन्ता हुन सक्ला। तर बाहिरबाट हामी के गर्छौं, मुस्कान दिइरहेका हुन्छौं, मुसुक्क मुस्कुराइरहेका हुन्छौं अनि एउटा वाक्य हामी हमेशा हर हमेशा प्रयोग गरिरहेका हुन्छौं, म ठिक छु। हामी मानिसहरू पनि गजबका छौं। अरूले आफूलाई कमजोर नदेखुन् भनेर कहिलेकाहीँ आफ्नो पीड़ा लुकाउँछौं। तर एउटा कुरा याद गरौं, सधैँ बलियो देखिनु आवश्यक छैन। कहिलेकाहीँ आज अलि गाह्रो भइरहेको छ भन्न सक्नु पनि साहस हो। कहिलेकाहीँ कसैलाई मलाई तपाईँको साथ चाहिएको छ भन्न सक्नु पनि कमजोरी होइन, बरु त्यो आफ्नो भावनालाई स्वीकार गर्ने शक्ति हो। एउटा सानो प्रसंग जोड्न चाहन्छु। एकजना मानिस हरेक दिन कार्यालय जान्थे, सबैसँग हाँसेर बोल्थे, काम गर्थे, साथीहरूसँग मजाक गर्थे, सबैले उनलाई खुशी मानिस ठान्थे। एक दिन एक साथीले उनलाई छुट्टै बोलाएर सोधे, साँच्चै कस्तो छौ? पहिलोपटक उनले लामो सास फेरेर भने, साँचो भन्नुपर्दा अलिक गाह्रो भइरहेको छ। त्यो दिन उनले समस्या समाधान गरेनन्, एउटा ठूलो कुरा पाए जस्तो महसुस गरे। कसैले उनको कुरा सुन्ने मानिस रहेछ भन्ने उसले चाहिँ महसुस गरे। कहिलेकाहीँ हामीलाई समाधान होइन, सिर्फ सुनिदिने मान्छे पनि आवश्यकता पर्न सक्छ। कसैले सुनिदियोस् हुन्थ्यो भन्ने खालको पनि हामीलाई महसुस भइरहेको छ। त्यसैले आज तपाईँको वरिपरि कुनै यस्तो मानिस छ कि जो सधैँ हाँस्छ, सबैलाई सहयोग गर्छ, तर आफूलाई चाहिँ कसैले सोध्दैन भन्ने लाग्छ, त्यो मान्छेलाई गएर सोध्नुहोस्, तिमी साँच्चै कस्तो छौ? आज उसलाई एकपटक सोध्नुहोस्, सायद तपाईँको एउटा प्रश्न उसका लागि आजको सबैभन्दा राम्रो उपहार बन्न सक्छ। र यदि तपाईँ आफैलाई धेरै दिनदेखि चाहिँ ठिक छु भन्दै आउनुभएको छ भने आज केही छैन, आफैसँग पनि इमान्दार हुनुहोस्। थाक्नु भएको छ भने आराम गर्नुहोस्, दुखी हुनुहुन्छ भने आफ्नो भावनालाई स्वीकार गर्नुहोस्, सहयोग चाहिएको छ भने माग्नुहोस्। किनकि मानिस हुनु भनेको सधैँ बलियो हुनु होइन, कहिलेकाहीँ कमजोर महसुस गर्नु पनि मानिस हुनु हो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो पनि 93.4 मेगाहर्जमा गुड मर्निङ पोखरा। म हुँ सञ्जय र मसँग साथी अरविन्द विक्रम राणा हुनुहुन्छ। आजको यो बिहान अरूलाई मात्र होइन आफूलाई पनि सुन्ने प्रयास गरौं। अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौं।

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162, 590-163।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com।
13: landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
14: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781800-2530।
16: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
17: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0615-91-728, मोबाइल 9560-0727-29।
18: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
19: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
18: नेपाल आदिवासी जनजाति महासंघ।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032239, 98028 59321, 061 581.

फेरि पनि स्वागत छ तपाईँलाई गुड मर्निङ पोखरामा रेडियो नम्बर 93.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। म हुँ सञ्जय र मसँग अरविन्द हुनुहुन्छ प्रविधिमा। हामी कुरा गरिरहेका छौं एउटा सामान्य वाक्य बारे, म ठिक छु भन्ने सम्बन्धमा। तर आज यसलाई अलिक फरक ढंगले हेरौं। हामी अरूको दुःख देख्दा सोध्छौं के भयो, तर आफूलाई दुख्दा भन्छौं केही भएको छैन। अरूलाई आराम गर्न सल्लाह दिन्छौं तर आफूलाई आराम गर्न दिँदैनौं। अरूलाई गल्ती गर्न छुट दिन्छौं तर आफूले एउटा गल्ती गर्यो भने आफूलाई धेरै कठोर व्यवहार गर्छौं। किन? सायद हामी आफूबाट अत्यधिक अपेक्षा गर्छौं। हामी चाहन्छौं सधैँ सफल हुन, सधैँ खुशी हुन, सधैँ हाँस्न, सधैँ बलियो देखिन, अनि सधैँ अरूलाई खुशी देखाउन पनि वा बनाउन पनि। तर जीवन यस्तो हुँदैन सधैँ। कहिले राम्रो दिन आउँछ, कहिले खराब दिन पनि आउँछ, कहिले हामी जित्छौं, कहिले हार्छौं, कहिले मन खुशी हुन्छ, कहिले बिना कारण पनि उदास बनिदिन्छ। यी सबै कुरा चाहिँ जीवनका भाग हुन्, जीवनका पाठ हुन्। त्यसैले आज एउटा नयाँ बानी बसालौं, आफूसँग पनि त्यही व्यवहार गरौं जस्तो व्यवहार हामी आफूले माया गर्ने मानिससँग गर्छौं। आफ्नो साथी असफल भयो भने हामी भन्छौं चिन्ता नगर, अर्को पटक राम्रो हुन्छ। तर आफै असफल हुँदा भन्छौं मबाट केही हुँदैन। किन? आफ्नो साथी थाक्यो भने हामी भन्छौं आराम गर, तर आफै थाक्दा भन्छौं अझै काम गर्नुपर्छ। आजदेखि त्यो जुन हामीले गरिरहेका आफैलाई गरिरहने व्यवहार छ नि त्यसलाई बदलाऊ, आफूलाई पनि भन्न सिकौं ठिक छ आज गाह्रो भयो तर म प्रयास गरिरहेको छु, आज सफल भइएन तर म असफल मानिस होइन, आज म थाकेको छु तर म कमजोर होइन, मलाई सहयोग चाहिएको छ र सहयोग माग्नु गलत होइन। कहिलेकाहीँ हामी आफ्नो जीवनको सबैभन्दा ठूलो आलोचक आफै हुन्छौं।

तर आजदेखि आफ्नो आलोचक मात्र होइन आफ्नो साथी पनि आफै बनाऊ। अनि अर्को कुरा, कसैलाई भेट्दा सधैँ कस्तो छ भनेर औपचारिक प्रश्न सोध्नुको सट्टा कहिलेकाहीँ भन्नुहोस्, साँच्चैकै तिमी कस्तो छौ। यी दुई प्रश्न उस्तै सुनिए पनि भावना फरक हुन सक्छ। पहिलो प्रश्नको उत्तर ठिक छु हुन्छ, दोस्रो प्रश्नको सायद मनको ढोका खुल्न सक्छ। त्यसैले आज कसैलाई सुन्नुहोस्, बीचमै नरोकी तुरन्तै सल्लाह नदिई कहिलेकाहीँ कसैलाई समाधानभन्दा पहिले सुन्ने काम चाहिन्छ। आज तपाईँले कसैलाई सुन्नुभयो भने सायद तपाईँले उसको समस्या समाधान गर्न सक्नुहुन्छ, तर तपाईँले उसलाई एक्लो महसुस हुनबाट बचाउन सक्नुहुन्छ, र त्यो पनि सानो कुरा होइन, ठूलो कुरा हो। कसैलाई सुन्नु वा कसैको भावनालाई बुझ्नु वा कसैलाई सुन्नु भनेको उसको मन हलुका बनाउनु पनि हो। तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
2: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
2: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
2: बाल रोग
4: नाक कान तथा घाँटी रोग
2: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
2: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
2: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
2: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
2: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
2: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी इसिजी इइजी पिटिए
2: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
2: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
2: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648-572-849
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
6: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
5: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163. होम केयर सेवा, होम केयर सेवा.
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77.
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्.
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि.
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ.
5: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ.
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715.
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162.
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.
9: 93.4 रेडियो 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखराको हामी अन्त्यतिर आइसकेका छौँ. गुड मर्निङ पोखराको आजको श्रृङ्खलाबाट विदा हुने समय पनि भइसकेको छ. जाँदा जाँदै एउटा कुरा सम्झौ, कसैले म ठिक छु भन्यो भने सधैँ त्यतिमै विश्वास नगरौं. सायद ऊ साँच्चीकै ठिक होला, सायद उसलाई केवल कसैले एकपटक ध्यान दिएर सुन्नु पर्ने होला, उसको भावना बुझ्नु पर्ने होला भन्ने कुरालाई पनि याद गरौं, बुझौं. आज आफ्नो परिवारमा, साथीभाइमा, सहकर्मी मध्ये कसैलाई एकपटक सोध्नुहोस्, साँच्चीकै तिमी कस्तो छौ. र यदि आज तपाई आफै थाक्नु भएको छ भने आफूलाई पनि भन्नुहोस्, मलाई सबै कुरा एकैचोटि मिलाउन पर्दैन, आजको दिन मात्र सम्हाल्छु भन्ने कुरालाई चाहिँ आफूले आफूलाई कन्भिन्स गर्नुहोस्। जीवनमा हरेक दिन पर्फेक्ट हुँदैन, तर हरेक दिनलाई अर्थपूर्ण बनाउन सकिन्छ। आजको कार्यक्रमबाट हामी विदा हुन चाहन्छौ। फेरि अर्को बिहान अर्को रोचक विषय र अर्को ऊर्जा सहित भेटौँला। प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु। नमस्कार।
10: रेडियो अन्नपूर्ण 93.4।
11: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
12: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: दुर्गाको पिटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको पिटाउको दुख्ने छिम्मै आराम।
6: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 9251998190।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-29-29-028-321-61-581-871
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्योर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको

0: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: लगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस ज्ञान मसला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: हेलो पोखरा कलिङ।

0: हेलो, गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कल इनको आजको यो अर्को नयाँ श्रृंखलामा। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाठी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिन। पोखरा र आसपासको क्षेत्रमा गण्डकी प्रदेशभरि भनौ 93.4 मेगाहर्ज मार्फत सुन्न सक्नुहुनेछ भने हाम्रो वेबसाइट www.onlineannapurna लगायतका विभिन्न माध्यम मार्फत हामीलाई विश्वभरि सुन्न सक्नुहुनेछ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई सुनिरहनु भएको छ। आज मिति 2083 साल असोज महिनाको 12 गते सोमबार हो। अंग्रेजी तारीख अनुसार सेप्टेम्बर 2026 सेप्टेम्बर 28 तारीख रहेको छ। सेप्टेम्बर 28 तारीखको यो दिनमा हामी छौं कार्यक्रम पोखरा कलेज मार्फत र अंग्रेजी तारीख त्यो भयो, नेपाली गते महिना अन्तर्गत असोज महिनाको 12 गते आज सोमबार हो। ल, अब तीन चार दिनको झरी पश्चात जनजीवन सामान्यतर्फ अगाडि बढ़िसकेको छ। पोखरामा यस्तो मजाले बिहान मौसम खुलेको छ नि, होइन? बिहानबाटै टिलिक्क टल्किएको हिमाल देख्दा त आहा, तपाईँले पनि हेर्नुभयो होला कतिजनाले। फेरि यस्तो मजाले हिउँ परेको रहेछ, होइन? टक्क बिहान त फोटो खिच्नेको त आजको बिहानको हिमाल धेरैको क्यामेरामा कैद भएको हुनुपर्छ। त्यो ब्याकग्राउण्ड राखेर धेरैजनाले फोटो पनि खिच्नुभयो होला। खै खै हिमाल देखिने गरी फोटो खिच्नुहोस् त भनेर पनि तपाईँले फोटो खिचिसक्नु भएको छ होला, आफ्नो ब्याकग्राउण्डमा हिमालको फोटो पारिसक्नु भएको छ। यो एकदमै सुखद क्षण हो। हामी भाग्यमानी छौं पोखरेली, आफ्नो घरको दैलोबाटै हामी बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गीत त्यसै सान्दर्भिक बनेको होइन त? ल, ठिक छ। अब आज सोमबारको बसाईमा हामी छौं। सोमबारको बसाई अन्तर्गत मैले उखान टुक्का जोड्छु। आज उखान टुक्का मार्फत तपाईँसँग कुराकानी मैले गर्नेछु। एकदेखि दस नम्बरसम्म 10 उखान टुक्का छन् र एउटा नम्बर तपाईँले रोज्नुभयो भने त्यो नम्बरमा रहेको उखान टुक्काको आधा भाग म आफै भन्छु, आधा भाग तपाईँले भन्न त्यसलाई पूरा गर्नुहोला है त। ओके, ल, अनि अरू के भनौँ है, अरू के छ यहाँ भन्ने कुराहरू धेरै छन्, त्यही भएर म अल्मलिएँ कि। कार्यक्रममा हामी गीत संगीत पनि राख्छौं, तपाईँको सहभागिता लिन्छौं, सँगसँगै अब अरू कुराहरू के छन्। अब केही दिनदेखि सबै कुराहरू ठप्प थियो, स्कूलहरू सरकारी कार्यालयहरू दुई दिनको विदाई भइहाल्यो। स्कूलहरू त त्यसभन्दा दुई दिन अगाडिबाटै विदा थियो, आजबाट पूर्ण रूपमा स्कूल कलेजहरू होइन अफिस कार्यालयहरू सरकारी कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्। बिहान 9 बजेबाटै सरकारी कार्यालयहरूमा काम शुरू हुन्छ। तपाईँ कतै निस्कँदै हुनुहुन्छ कामको लागि भने नअल्मलिनुहोस्, आजबाट सबै सरकारी कार्यालयहरू खुलिसकेका छन्। आफ्नो अनुकूलता मिलाएर बेलुका 5 बजेसम्म तपाईँ पुग्न सक्नुहुन्छ है त। 5 बजेसम्म तपाईँको काम भएन भने तपाईँले कता होइन कतै उजु अब भन्न पनि सक्नुहुन्छ किन मेरो काम भएन भनेर, किनकि सरकारले नै तोकिएको छ बिहान 9 बजेबाट साँझको 5 बजेसम्म काम गर्नै पर्छ भनेर, होइन त? लभ दिउँछु, अब खाना खाने टाइम त यताउता त भइ नै हाल्छ। ओके, ल, यही नै भयो। अब सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, अब आजबाट अलिक व्यस्तता पनि बढेको छ होला बिस्तार बिस्तार। यो 16 श्राद्धको पनि आज दोस्रो दिन, अब दशैं नजिकिँदो अवस्थामा छ होइन? अब कोही के गर्ने कोही के गर्ने तयारीमा हुनुहुन्छ होला। ठिक छ, पसलमै हुनुहुन्छ अथवा आफ्नो काम गर्दै हुनुहुन्छ, पसलमै बसेर घरमा हुनुहुन्छ खाना खाँदै खाना बनाउँदै, अथवा बिहानको काम सकेर घरमै आउनु भएको छ, घरतिर फर्किँदै हुनुहुन्छ, कोही गाडी चलाउँदै हुनुहुन्छ होला, सुनिरहनु भएको छ हामीलाई कार्यक्रम पोखरा कलिन, होइन? ल, ठिक छ, कोही अब टक्क आफ्नो काम गर्दै पसलमा रेडी अन्नपूर्ण सुन्दै आफ्नो दिनलाई अगाडि बढ़ाइरहनु भएको छ। यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच यो साथ र सहभागिताको लागि। म थोरै केही प्रसंगहरू जोड्छु, त्यस पछाडि हामी अगाडि बढ़ाउँला। म पनि बिहान एउटा कार्यक्रममा पुगेको थिएँ नि, केही एउटा राम्रो कार्यक्रम थियो, जुन कार्यक्रम हो एउटा वृक्षारोपणको कार्यक्रम थियो, यसमा चाहिँ नेपाल भूतपूर्व खेलाड़ी मंच, कास्की जिल्लाको यो खेलकुद संघ र तमुदी युकेको एउटा टोलीले आज बिहान पोखरा रंगशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ। सानो कार्यक्रमका बीच उहाँहरूले त्यो कार्यक्रम सम्पन्न गर्नुभयो, मैले थोरै यो कार्यक्रम मार्फत पनि केही जोडे र अहिलेको लागि म थोरै केही प्रसंगहरू उठाउँछु। यो केही दिनदेखि लगातार वर्षा भएपछि मौसममा सुधार भएसँगै जनजीवन सामान्यतर्फ अगाडि बढ़ेको छ। आइतबार आंशिक रूपमा सुधार भएको मौसम आजदेखि खुला हुँदै घाम लागेपछि बजार, सरकारी कार्यालय, यातायात सम्पूर्ण रूप नियमित रूपमा सञ्चालनमा आउन थालेका छन्। ठाउँ ठाउँका राजमार्गहरू अवरूद्ध छन्। अब म कता कता अवरूद्ध छन् के छन् म थोरै यहाँलाई अपडेट गराउँछु है त कार्यक्रम मार्फत यहाँलाई सहज होस् भन्ने हिसाबले। अब कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ, सिद्धिचरण पनि अवरूद्ध छ, मध्यपाड़ी लोकमार्गको यो खण्ड पनि अवरूद्ध छ। त्यस्तै बागमती प्रदेशमा पनि अब टोखा छहरे सड़क खण्ड अवरूद्ध छ, पृथ्वी लोकमार्ग पनि अवरूद्ध छ र यो पृथ्वी राजमार्गको नारायणगढ मुगलिन सड़क खण्ड एकतर्फी सुचारू भएको छ है त। ल अब यो पृथ्वी राजमार्ग भने यता धादिङमा बेनीघाटमा पहिरो गएको पन्छाउनको लागि अब त्यहाँ कार्य हुँदैछ, पूर्ण रूपमा अहिलेसम्म अवरुद्धै छ। सम्भवतः आज बेलुकासम्म पृथ्वी राजमार्ग खुल्छ कि भन्ने केही कुराहरू पनि आइरहेको छ। गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दा बेसीसर हुँदै खाडरसम्म जाने सड़क लमजुङको सीमादेखि खाडङसम्म रात्रिकालीन यातायात बन्द छ, दिउँसोमा भने खुला छ। त्यस्तै बागलुङमा पहिरो जाँदाखेरि निसी खोलाको यो मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध छ। बागलुङमै पहिरो जाँदाखेरि जयमिनी नगरपालिका 8 बेलबगरमा पहिरो जाँदा कालीगण्डकी करिडोर अहिले पूर्ण रूपमा अवरूद्ध रहेको छ। त्यस्तै चामे सड़क खण्ड पनि अवरूद्ध छ, नासु गाउँपालिका यो मनाङमा पहिरो जाँदाखेरि अवरूद्ध भएको हो। त्यस्तै बेनी जोमसुम सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। पोखरा बागलुङ राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध छ। त्यहाँ वैकल्पिक बाटोहरू खोलिएको छ, त्यो वैकल्पिक बाटो माध्यम मार्फत तपाईँ पोखरा बागलुङ आउजाउ गर्न सक्नुहुनेछ। यो मालढुङ्गा बेनी सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ है त। यो तपाईँलाई मैले जानकारी गराए, बागलुङको जुन मालढुङ्गाको पुल छ त्यो पुलको छेउतिरको भाग चाहिँ भाँसिएछ, त्यसले गर्दाखेरि पनि अहिले उक्त सड़क खण्ड मालढुङ्गाको पुल भनेपछि नचिन्ने कुरै भएन, अहिले पूर्ण रूपमा अवरूद्ध छ। त्यस्तै कुस्मा नगरपालिकाको तमादी खोलामा पहिरो गएपछि मध्य पहाड़ी लोकमार्गको यो कुस्मा खण्डमा अहिले एकतर्फी रूपमा गाड़ी सञ्चालन भएका छन्, त्यो चाहिँ पन्छाई सकिएको छ। मालढुङ्गा बेनी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। पोखरा बागलुङ राजमार्ग पनि अब मैले भनिसके पूर्ण रूपमै अवरूद्ध छ। पृथ्वी राजमार्गको घाँसीकुवामा सड़क अवरूद्ध छ, अब यो पनि खुलाउने कुरा हुँदैछ। बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा छ, बेनी कोरला पनि पूर्ण रूपमै अवरूद्ध छ। मध्य पहाड़ी लोकमार्ग पनि मैले भनिहाले अहिले एकतर्फी भएको छ है त। ल ठिक छ, अब मैले यो प्रसंग जोडे यति बेला क्रममा अब धेरै ठाउँमा यो नदीको सतह कम भएकाले बाढ़ीको जोखिम पनि कम भएको छ। कार्यक्रम छ अझै धेरै नै फेरि होइन, विस्तारै भन्दै जाउँला। अहिलेको लागि भने म एउटा चलचित्रबाट गीत राख्दैछु, अबाट आमा दुई चलचित्रबाट यहाँहरूको लागि यो आवाज अब क्रममा म राख्छु, यस पछाडि म आउनेछु है त। सुन्दै गर्नुहोला कार्यक्रम पोखरा कल इन।
1: लाज विषम हुँदैन, अशुभ हुन्छ, कृष्णको फोन लाग्दैन,
2: लाग्छ मेरो छोराको फोन लाग्छ, एकै दिन बग्नुहोस्, कृष्णको बालाई मैले वचन दिएकी छु, कृष्ण फोन उठा, तेरो बालाले जान लागिसके, कृष्ण फोन उठा, मैले तेरो बालाई वचन दिएकी छु बाबु, तेरो बालाई तसँग भेटाउँछु भनेर, कृष्ण तेरो बालाई लगिसके, कृष्ण फोन उठा।

0: ओके चलचित्र अबाट आमा दुईबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिन मार्फत तपाईँसँग कुराकानी गर्ने क्रममै छु म स्टुडियोको टेलिफोन नम्बर 061543040 खुला भइसकेको छ एकदमै भावुक बनायो यो फिल्मको गीतले पक्कै पनि तपाईँले पनि सुनेर पक्कै पनि भावुक हुनुभयो होला गीत अलिक भावुक खालकै थियो अहिलेको लागि टेलिफोन लाइन मार्फत हामी माझ एकजना श्रोता साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा भित्राउने क्रममै छु उहाँसँग कुराकानी गर्ने क्रममै छु र तपाईँ पनि यसै गरी सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ अहिलेको लागि टेलिफोन लाइन मार्फत आइसक्नुभएका श्रोता साथीलाई हामी माझ म भित्राउँदैछु है त कार्यक्रममा नमस्ते
1: हेलो
0: नमस्ते हजुर
1: नमस्कार
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ ए उपासना घिसिङ के छ हाल खबर उपासनाको हो अनि के छ सर्लाहीतिरको हाल खबर बताउनुहोस् के कस्तो गर्यो पानी
1: सर्लाही त पनि राम्रो छ मजाले घाम लागिरहेको छ मौसम राम्रो छ
0: पानी कतिको पर्यो सर्लाहीतिर
1: पानी त पर्यो पर्यो तर हिजोबाट रोकेको हिजो अस्ति दिन रातभरि पर्यो तर हिजो दिउँसोदेखि रोकेको
0: कुन ठाउँमा हुनुहुन्छ सर्लाहीको ठ्याक्कै भन्नुपर्दा
1: सर्लाही चाहिँ मेरो बागमती नगरपालिका 12 नम्बर वडा
0: बागमती नगर ओके बजार नै हो गर्मी कतिको छ त्यतातिर
1: गर्मी अहिले त खासै त छैन
0: त्यस्तो धेरै छैन
1: गर्मी त
0: भइहाल्यो
1: नि है दिउँसो त गर्मी छ कि तर पनि पहिलाको जस्तो छैन
0: ल जस पहिलाको जस्तो छैन अब बिस्तारै बिस्तारै यो पानी परेपछि अलिक सहज भएको छ होइन त
1: हजुर हजुर
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ
1: सुन्न पाएको त छैन जानकारी गराइदिनुहोस् न
0: ठिक छ ल हामी कार्यक्रम पोखरा कलिनमा छौँ र आज यो बसाई भनेको सोमबारको हो आज मैले उखान टुक्काहरू राख्छु आधा भागमा आफै भन्छु आधा भाग तपाईँले भन्नुपर्छ है त ल उखान टुक्का थाहा छ नि यहाँलाई होइन त ल आधा भाग म भन्छु आधा भाग तपाईँ भन्नु एउटा नम्बर रोज्नुहोस् त एकदेखि दस नम्बरसम्म एकदेखि दस नम्बरसम्म नम्बर राखिएको छ त्यो नम्बर एउटा रोज्नु पर्यो त्यो एउटा नम्बरमा एउटै प्रश्न छ कति नम्बर रोज्न चाहनुहुन्छ
1: तपाईँ
0: नै हो
1: एक
0: नम्बर ए टेन नम्बर ओके ल टेन नम्बरमा रहेको यो प्रश्न तपाईँको लागि है त आधा भाग म आफै भने आधा भाग तपाईँ भन्नुहोला उखान टुका हो घाँटी घाँटी हेरी डट डट डट घाँटी हेरी हार्ड मिल्नु तपाईँलाई थाहा रहेछ त है ल एकदम खुसी लाग्यो उपासना फेरि फेरि पनि यसरी गरी सहभागिता जनाउँदै गर्नु होला अहिलेको लागि छुटौँ होइन नमस्ते उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हामीलाई सर्लाहीदेखि फोन गर्नुभएको थियो उहाँसँग कुराकानीलाई पनि मैले छुट्याइसकेको छु आज उखान टुक्का हो दस नम्बर गइसकेको छ उखान टुक्काले उसो त छुट्टै खालको अर्थ पनि राख्ने गर्छ कसैलाई केही कुरा सम्झाउँदा बुझाउँदा भन्दा होइन जानकारी दिँदाखेरि टक्क उखान टुक्काहरू जोड्यो भने सुनमा सुगन्ध हुन्छ भन्छन् नि होइन त्यस्तै हुन्छ कि ओके ल 061543040 मार्फत तपाईँ पनि यस्तै गरी नै हाम्रो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम हो पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला म प्रत्यक्ष यहाँहरूमाझ कुराकानीको लागि जुटिरहेको छु मेरो नाम चाहिँ सबिन हो यहाँहरू सबैजनालाई थाहा नै छ 11:18 स्टुडियो घडीमा बाँकी समय कुराकानीको लागि मैले यहाँलाई छोडिरहेको छु है त 061543040 मार्फत फोन गरेर यहाँहरू आउन सक्नुहुनेछ र हामीलाई शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुन्दै गरेर कमेन्ट गर्नुभएको छ लेख्नुभएको छ सुप्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन सबैको जय होस् भन्नुभएको छ तपाईँको यो सायरी बिनाको कमेन्ट त के पढाइ भयो र होइन सायरी सहित आउनुहोस् भन्न चाहन्छु म यति बेला क्रममा हामी माझ अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्ते हजुर नमस्ते हजुर
2: हजुर नमस्ते
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म बेनु प्रसाद भट्टराई केटिएम
0: बेनु भट्टराई काठमाडौँबाट ल अनि कति नम्बर बेनु
2: हजुर
0: कति नम्बर रोज्न चाहनुहुन्छ
2: सात नम्बर दिनु न
0: सात नम्बरमा रहेको खान टुक्काको आधा भाग तपाईको लागि है त
2: हुन्छ
0: ल चिनी पनि धेरै खायो डट डट डट तितो हुन्छ है ल सही जवाफ दिनु भएको छ कार्यक्रम सुन्दै गर्नु होला छुटौ मैले
2: हस्
0: नमस्ते वा हुनुहुन्थ्यो बेनु भट्टराई हामीलाई काठमाडौँदेखि फोन गर्नुभएको थियो नियमित रूपमा सम्झिनुहुन्छ एकदम खुसी लाग्छ अब एकैछिन कमर्सियल ब्रेकको पालो भएको छ ब्रेक पछाडि म फेरि तपाईँमा आउनेछु सुन्दै गर्नुहोला कार्यक्रम पोखराको लिन
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560265779
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97-150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
9: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
10: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729 संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।

0: Hello, Pokhara calling.
1: कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत. अब क्रममा म एउटा आवाज राख्दैछु, त्यस पछाडि म फेरि आउनेछु. कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला.

0: ल चलचित्र क का कि कुकु के कै कु कौ कम कह भन्ने होइन मिलाइ मिलाइन गर्ने मैले क का कि कुकु के कै कौ क का कि कुकु के कै कु कौ कम कह है त तपाईँलाई नै आउँछ होला कि कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93 थुप्रो सारमै घर सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकैसाथ लाइभमा छौँ 11:34 स्टुडियो घडीमा तपाईँ समक्ष कुराकानी गर्नको लागि कार्यक्रम पोखरा कलिन यति बेला क्रममा यहाँहरू समक्ष रहेको छ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला रहेको छ, आउन सक्नुहुनेछ। अर्जुन सापकोटा, मेलिना राई, मिस पवि, सजिना खनाल लगायतका कलाकारहरूको अभिनय यो गीतमा देख्न पाइन्छ। तपाईँले पनि पक्कै हेरिसक्नु भएको छ होला, सुन्न त सुनिसक्नु भएको छ। मैले धेरै पटक कार्यक्रम मार्फत पनि बजाइसकेको छु। हामीमा आज एकजना साथी हुनुहुन्छ, तेस्रो श्रोता साथी, उहाँलाई स्वागत गरौँ। नमस्ते। सुमन गुरुङ, आज म तपाईँकै ठाउँतिर गएको थिएँ। रङ्गशाला तमुदीको होइन नि, सबैको त्यही त नि, रङ्गशाला सबैको हो भन्न खोजेको। आज तमुदी युकेबाट आउनुभएका तमुदी युकेका हजुर तमुदी युकेको अध्यक्ष पनि आउनु भएको थियो लगायत फनिसको को भन्नुभयो? ए होम गुरुङ त नआउने कुरै भएन नि, उहाँ त आइहाल्नु। ए होम गुरुङसँग कुरा गर्नुभएको थियो मेरो?
1: अनि त्यो 4 बजेसम्ममा त्यो सम्बन्ध भयो, अनि अर्कोहरू सम्बन्ध भयो।
0: ए
1: अनि समीक्षालाई ल्याउनु भएर तपाईँ पहिला अन्नपूर्णकै हो गरे गुरुङ समाचार दिनु भन्थ्यो, पहिला 10 बजेदेखि
0: गुरुङ समाचार
1: घले पनि थियो। अहिले जापान अहिले ओसाकामा छ,
0: मोहन घले
1: गेम त्यो खेलकुद समाचार दिनुहुन्थ्यो।
0: मोहन घले चिन्छु मैले उहाँलाई नि, किन नचिन्नु? होइन मोहन घलेलाई मैले चिन्छु, म यहाँ पोखरा आउँदाखेरि मैले रेडियोमा काम नगरे नि उहाँको कार्यक्रमहरू उहाँको समाचारहरू सुन्थे। ए तपाईँको भान्जा खेलकुद पत्रकार मञ्चको अध्यक्ष पनि हुनुभएको थियो उहाँ? नचिन्ने भन्ने कुरै छैन नि, हाम्रो पत्रकार सर्कलको साथीहरू ल ठिक छ। अनि आजको लागि कति नम्बर राखौँ हाम्रो सुमनलाई? होइन सायरी नै भन्न पाउनुहुन्छ, पहिला हाम्रो नियम अनुसार अगाडि बढौँ अनि अहिले सायरी भन्नु होला है त। ल त्यसो भए आज उखान टुक्का छ, 10 नम्बर 7 नम्बर गइसकेको छ, कति नम्बर रोज्नुहुन्छ? ल भन्नुहोस् त, एउटा नम्बर रोज्नुहोस् त।
1: चार नम्बर
0: है, ल 4 नम्बरमा रहेको यो उखान टुक्काको आधा भाग तपाईँको लागि है त। म आधा भाग भन्छु, आधा भाग तपाईँले भन्नु, त्यसलाई ट्याक्क पूरा गर्नुभयो भने सुनमा सुगन्ध हुन्छ होइन त। मुखमा राम राम डट डट डट बगलीमा छोरा होइन त। ल ठिक छ, ओके, यहाँलाई धेरै धेरै धन्यवाद।

ल भनिहाल्नुहोस् त फ्याट त लाएर ए अब असोज लाग्यो कहाँ साउनको खोला उर्लेको भन्ने भो छोडिदिनु अब ल ठिक छ सुमन हुन्छ सुन्दै गर्नु होला है त हस् हस् हस् थ्याङ्क यू उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई फोन गर्नुभएको थियो उहाँले रामबजारबाट हामी कुराकानीको लागि जुटिरहेका छौं हामी माझ अर्को साथी पनि एकैछिनमा आउनु होला साउने खोला उर्लेर आउँदा अब अहिले असोजमा साउन भइरहेछ होइन ओके 061-543-0040 तपाईँको लागि खुला छ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत हामी कुराकानी गरिरहेका छौं कार्यक्रम पोखरा कलिन मार्फत 11:39 गएको छ स्टुडियोको घड़ीमा कार्यक्रम हो पोखरा कलिन स्टुडियो हो रेडियो अन्नपूर्ण 93.4 MHz पोखराको गैरा पाटन स्थित स्टुडियोबाट यति बेला म कुराकानीको लागि जुटिरहेको छु हामी आज तीनजना श्रोता साथीहरू आइसक्नु भएको छ अब क्रममा अर्को एकजना साथी आउनुभयो भने चारजना हुन्छौं त्यसपछि हामी कार्यक्रममा नै दौड़ाउँछौ होइन ओके गीत सुनाउँदै एकैछिन के कसो हो गीत सुनौ कि जस्तो पनि लागिरहेछ होइन कुराकानी पनि गर्न मन लागिरहेछ गीत सुनौ पनि मन लागिरहेछ के सुनौ त है के सुनौ के गरौं तपाईँ आउनुभयो भने कुराकानी गरौं होइन होइन भने हामी गीत सुनौ भन्ने पनि लागिरहेछ ओके 061-543-0040 यति बेला क्रममा एउटा गीतै सुनौ अलिक मिठो आवाज चलचित्र रोजबाट एकैछिनको क्रममा म राख्दैछु त्यसो चलाउँछु

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाझपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेंट
5: ओहो नासर बे कति छ्याबा डिजाइन बे मारेखन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
5: ए नै छ्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
6: हजुर किन झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय निल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
8: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ
9: विशेषज्ञ सेवाहरू
8: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा दाँत रोग पेट छाती तथा मुटु रोग
9: डायबिटिज थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
8: हाड जोड्ने मेरुदण्ड तथा बाथ रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सादा तथा रङ्गीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा पीएफटी सेवा
9: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ
8: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-969
1: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
10: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
10: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
11: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
10: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 6089, 452 715।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ संपर्क 9856033405 9856033405
2: जलवायु परिवर्तन र रेड
3: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: 93.4
5: This program is brought to you by Berger Rang Bahar
6: Upahare Upahar
5: Lucky Drop Bumper Ma Yamaha Race Yard Berger Fence
7: Hello Pokhara Calling
8: सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन आजको यो श्रृंखलाबाट छुट्नु पर्ने बेला भएको छ भोलिको श्रृंखलामा फेरि हामी जुट्नेछौँ अन्त्यमा प्रमोद खरेलको आवाज यहाँहरूको लागि ब्याकग्राउण्डमा उठिसकेको छ आजको लागि फोन गर्ने साथीहरू हुन्थ्यो उपासना घिसिङ सरलाईबाट बेनु भट्टराई काठमाडौँबाट सुमन गुरुङ राम बजारबाट उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु आज खानतुक्का मार्फत जोडिने प्रयास रह्यो र केही महत्वपूर्ण जानकारी पनि मैले दिएँ यति बेला क्रममा मैले थोरै जानकारी दिएँ पोखराको यो नयाँ बजार को जुन पोखरा महानगरपालिकाको कार्यालय छ अहिले नेपाल राष्ट्रिय वाणिज्य ब्याङ्कको भवनमा त्यहाँ अगाडि एउटा सुटकेसमा शंकास्पद वस्तु फेला परेको छ र उक्त वस्तु अहिले नेपाल प्रहरी नेपाली सेना शस्त्र प्रहरी लगायतको सुरक्षा पहलमा अहिले उक्त वस्तुलाई डिस्पोज गर्ने काम चाहिँ शुरू भएको छ मैले थोरै एउटा न्यूज यहाँहरू समक्ष जोड्दै आजलाई कार्यक्रमबाट सबैलाई धन्यवाद तपाईँ हाम्रो भेट हुने श्रृंखलामा हुने नै छ यहाँको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।
3: कस्तो मिठो सुगन्ध! आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी? अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
4: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला मध्याह्नको 12 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: वरिष्ठ न्युरोफिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 5 53-834।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगा उन्होंस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार अरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0279-29
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-27-29
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
5: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज, एउटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्दैछ।

0: तपाई हाम्रो शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433 42 433 640।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hopeline, 01-597-0611.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंस
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनु भयो त
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061

0: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342 433-640

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: स्वाद जस्ते संबंध गास ज्ञान मसाला
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0615881598251 9890
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: एक बाम तीन काम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೂ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾ ಸುಕೆ ಜಾವು ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕು ಸಾಥಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಿಕು ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಪರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕು ಪೈಲ ರೋಜಾಯ.
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता. मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला. आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा. मोबाइल नम्बर 98560265779, 98560265779.
3: तपाईँ
1: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
3: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा.
4: फोन 061-590-162-590-163.
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: रेडियो अन्नपूर्ण 93.4
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560-26579
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिप्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना, उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष प्रिंस डे घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाउ खुशी बनाउ
1: उपहार जित्ने अवसर पाउ
0: वर्ष प्रिंस
3: TNT Express
4: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
5: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
4: टीएनटी एक्सप्रेस न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
6: सुवर्ण अवसर
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
6: उपचार हुने रोगहरू
7: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
6: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162 590-163
9: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं
10: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
9: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
10: साँच्चै हो र
9: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
10: हो त
9: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: रेडियो अन्नपूर्ण 93.4 वॉइस नाउ डिजिटल।

0: cautiously.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी.
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: 93.4

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: नाचर बे कति छाब डिजाइन बे मारे गाना खिनानी खनी तोला
1: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मारे दोकान पो मोना नै पेसोलाई नै च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब क्यार मोहै
0: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखराई महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा दिलन चन्नै यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतै र तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: Entertaining the nation.

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेटफ्लिक्स इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
5: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट।
1: Ninety-3.4.

0: फिरता फिरता 20% समय कैश फिरता सही पानी चाहा पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
5: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274235376।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउँ। समय

0: आटा मग मगाने
1: स्वाद जस्ते संबंध गास ज्ञान मसाला
0: ज्ञान मसाला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु KYC अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061 590 162 590 163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेन।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट, सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
14: कोही कोहीको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छ कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको यही पीड़ा बुझाउनकै लागि भए पनि परदेश बसेको हुन्छ अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अङ्गाल्न पुगेकी पनि सिन्दूरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दलदलमा परेकी हुन्छ र एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ एउटा नराम्रो समय भनौँ या दुर्भाग्य केही समय पश्चात केटा पनि आफ्नो अपाङ्ग शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ। बर्जर पेन्ट।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274235752 छ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: 93.4
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611. आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिल्लीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856992977।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
3: बर्जर पेंट

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: हो। बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
0: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्बमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: मेरा माइक में घुसे जाओगे क्या? आदर नौटंकी बंद करो।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।

0: स्वाद जस्ते संबंध गास ज्ञान मसाला
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikau ra gunastariya kaam Jindal pipe ho yesko naam

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बाढ़ीबाट क्षति भएका सड़क र पुल मरमतलाई प्राथमिकता दिन सांसदहरूको माग, खोज उद्धार तथा राहतमा ध्यान दिन अनुरोध। राष्ट्रिय सभामा विपद व्यवस्थापनदेखि संवैधानिक आयोगको विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, राष्ट्रिय राजमार्ग तत्काल मरमत गरी सञ्चालनमा ल्याउन माग। कालीगण्डकी करिडोर सञ्चालनमा एक साता लाग्ने, सड़क कटानले मरमत कार्य जटिल। पोखरामा सञ्चालित खाद्य कम्पनीको सहुलियत पसलमा कारोबार बढ्दै चिनी प्रति केजी 110 रूपियाँमा बिक्री। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। बेलायतमा रहेको अमेरिकी हवाई अखडा नजिक 5 जना पक्राउ र भूटानी राष्ट्रिय टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण T20 क्रिकेट खेल्ने आवश्यक तयारी पूरा। तमुदी यूकेका पदाधिकारीलाई स्वागत तथा पोखरा रंगशालामा वृक्षारोपण कार्यक्रम आयोजना। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले पछिल्लो वर्षासँगै पहिरोबाट मध्यपहाड़ी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सड़क तथा पुलमा ठूलो क्षति पुर्याएकोले तत्काल मरमत गरी सड़क यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँहरूले बाढ़ीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पुर्याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सड़क र पुल सञ्चालनमा ल्याउन माग गर्नुभएको छ। सांसद पद्मकुना मारी अरियालले गत भदौको रसुवा बाढ़ीको असर कम नहुँदै फेरि पछिल्लो वर्षासँगैको बाढ़ी र पहिरोबाट जोखिम तथा क्षति बेहोर्नु परेको जनाउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाको विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले बाढ़ीका कारणले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सड़क, पुल, व्यक्तिगत सम्पत्ति लगायतमा असर पारेकाले तत्काल खोज उद्धार तथा राहतमा ध्यान दिन अनुरोध गर्नुभयो। सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनर्स्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराको बग्राउ र रिहाईको विषयमा सरकारको धारणा माग गर्नुभएको छ। सांसद एन बहादुर महरले वर्तमान सरकार गठन भएदेखि नै विभिन्न राजनैतिक नेतृत्व तथा न्यायाधीशसम्मलाई विधिको शासन पक्राउ र अपमान गर्ने जस्ता क्रियाकलाप भएको भनी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद सुशील खड्काले पछिल्लो वर्ष पछिको बाढ़ीले खास गरी मध्यपहाड़ी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र अलि बढ़ी प्रभावित भएकाले तत्कालै त्यस क्षेत्रमा पुल र सड़क निर्माणको काम तत्कालै अघि बढ़ाउन लागि माग गर्नुभयो। उहाँले जलवायु परिवर्तनको कारणले यस्ता खालका विपद आइराखेकाले राज्यले सजग र सतर्कता अपनाउन जरूरी रहेको बताउनुभयो। सांसद भोलावती शर्माले बाढ़ी पहिरोबाट बागलुङ र कार्सिरी जोड्ने पुल र सड़क लगायतका संरचनामा क्षति पुर्याएकोले सदरमुकामसँग पालिकाको सड़क सञ्जाल अवरूद्ध भएको बताउनुभयो। उहाँले बाढ़ीमा प्रभावितका लागि उचित राहत र पुनर्स्थापना व्यवस्थापनको लागि आग्रह गर्नुभयो। सांसद ध्रुवराज राईले प्रधानमन्त्रीले विगतमा जस्तै संसदमा आएर जवाफ दिने कार्यसूचीलाई फेरि राख्न र सदन र सरकारसँग ध्यानाकर्षण गराउनुभयो। सांसद भरत गिरीले चाड़पर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरेर मूल्यवृद्धि गर्न खोजिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद सोम शर्माले बागलुङको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गरेर आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन ध्यानाकर्षण गराउनु भएको छ। सांसद समीना मियाले बाढ़ीबाट चितवनको विभिन्न स्थानमा नारायणीले कटान गरेको जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मनिष कनाल ले नारायणी नदीको बहाव बढ़दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव पारेकाले तत्काल राहतको व्यवस्था र दीर्घकालीन समाधान खोज्नको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद टेकबहादुर गुरूङले पछिल्लो बाढ़ीले मनाङ जिल्लाका धेरै संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै खोज उद्धार र राहतको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो। उहाँले बेसीसर र चामे सड़क खण्डमा पहिरो खसेर सड़क अवरूद्ध भएकाले तत्कालै सड़क सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभयो। सांसद भरत प्रसाद पराजुलीले 4 दिनदेखि लगातार आएको पानीसँगैको बाढ़ी पहिरोले मुस्ताङ कोरला नाका बन्द भएकाले छिमेकी मुलुक चीनसँगको सबै खालको व्यापार ठप्प भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद क्षितिज थेवेले ताप्लेजुङको दोभान बजारमा आगजनीबाट 10 घर पूर्ण रूपमा जल्दा करिब 15 करोड़ बराबरको क्षति भएको बताउनुभयो। सांसद टुकाभद्र हमालले पछिल्लो समय परेको अविरल वर्षाको कारणले नागरिकको जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद राजकिशोर महतोले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनले नेपालको सम्मान उच्च भएको बताउनुभयो। सांसद श्रीमान नेउपानेले प्रधानमन्त्रीले भोटेकोशी बाढ़ीको विषयमा उठाएको विषयले नेपालको गौरव उच्च गराएको बताउनुभयो। सांसद माधव बहादुर थापाले बाढ़ीको कारणले पाल्पाको रानीमहल डुबेको बारे सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सुलभ खरेल ले तिनाउ नदी बाढ़ीले वरपरको क्षेत्रमा ठूलो क्षति पुर्याएकोले प्रभावितलाई तत्कालै राहत उद्धार र पुनर्स्थापनामा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद ठाकुर सिंह थारूले लगातारको झरीले बर्दियाको गुलरिया नगरपालिकामा 15 घरमा क्षति पुर्याएको बारे सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बुद्धरत्न महर्जनले पछिल्लो बाढ़ी पहिरोको कारण ललितपुरका अधिकांश सड़क प्रभावित भएको जनाउँदै ललितपुरमा टेलिफोनको नेटवर्क पनि बारम्बार अवरूद्ध हुने गरेको हुँदा समस्या समाधानको लागि पहल गरिदिन सदन मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाका सदस्यहरूले सदनप्रतिको जवाफदेहिता तथा संवैधानिक आयोग थप सशक्तिकरणका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले पूर्व प्रधान न्यायाधीश टोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषय, बाढ़ी पहिरोबाट भएको क्षति, चाडपर्वमा बजार अनुगमन लगायतका विषयमा सभाध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्ती देवी राईले चार दिनको लगातारको वर्षाले देशका विभिन्न स्थानमा पारेको प्रभावबारे सरकारको ध्यान आकर्षण गराउँदै क्षतिग्रस्त तथा अवरूद्ध राष्ट्रिय राजमार्ग तत्काल मरमत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले नजिकै गरेको चाडपर्वमा खाद्यान्न, नुन, तेल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन बढ़ाउन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवन बहादुर सुनारले मन्त्रीहरूले सदनमा आउन गाह्रो मान्ने गरेको टिप्पणी गर्दै सरकार सदनप्रति जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउनुभयो। नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउँदै विधिको शासनलाई सर्वोपरि मानेर सरकार अघि बढ़नुपर्ने धारणा राख्नुभयो। नेकपा एमालेका सांसद मिनसिंह रखालले विपदको पूर्व सूचना प्राप्त भएपछि नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धारको लागि पूर्व तयारीमा जोड़ दिनुभयो। उहाँले बाढ़ी पहिरोबाट सड़क तथा घर पुलमा क्षति पुगेको उल्लेख गर्दै आगलागीका घटनामा प्रभावितलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो। उहाँले बेपत्ताको खोजी, घाइतेको शीघ्र उपचार तथा विस्थापित परिवारलाई पुनर्स्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संवैधानिक आयोगलाई थप सशक्त बनाउन माग गर्नुभयो। उहाँले रिक्त पदमा पदाधिकारी नियुक्तिको प्रक्रिया अविलम्ब अघि बढ़ाउन आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउन तथा आयोग गाभ्ने वा खारिज नगर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। संवैधानिक आयोगका सिफारिश अनिवार्य कार्यान्वयनको लागि समेत उहाँले आग्रह गर्नुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। अविरल वर्षाको कारण अवरूद्ध कालीगण्डकी करिडोर खुल्न झण्डै एक साता समय लाग्ने भएको छ। कोरालालाई काठमाडौँ र पोखरासम्म जोड्ने यो मार्ग रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको एकमात्र व्यापारिक मार्ग रहेको थियो। यो करिडोर खुल्न अझै एक साता लाग्ने अनुमान गरिएको करिडोर अन्तर्गत मालडुङ्गा बेनी जुमसम कोराला आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पर्वतको मालडुङ्गादेखि मुस्ताङ स्थित नेपाल चीन सीमा जोड्ने करिब 202 किलोमिटर दूरीमा 46 पहिरो गएको सड़क विभागले जनाएको छ। ती मध्ये धेरैजसो स्थानमा लेदो सहितको पहिरोले सड़क पुरिएको अवस्था छ भने केही स्थानमा ढुङ्गा खस्ने तथा नदीले कटानको समस्या देखाएको बताइएको छ। लेदो सहितको पहिरोले सड़क पुरिएको ठाउँमा सड़क पन्चाउन खासै समय नभए भने ढुङ्गा सहितको पहिरो खसेको तथा नदीले सड़कको क्षेत्र कटान गरेको ठाउँमा सड़क सुचारू गर्न बढ़ी समय लाग्ने आयोजना प्रमुख शर्माको भनाइरहेको छ। पहिरोले क्षतिग्रस्त ठाउँमध्ये म्याग्दीको बेनी बजारदेखि मुस्ताङको प्रवेश बिन्दु घाँसासम्मको झण्डै 45 किलोमिटर सड़क सुचारू गर्न सबैभन्दा जटिल देखिएको छ। नदीको कटान र ढुङ्गासहितको पहिरोले यो क्षेत्रलाई खुलाउन समय लाग्ने देखिएको हो। यो खण्डको चार ठाउँमा सड़क पूर्ण रूपमा बगाएको आयोजना प्रमुख शर्मा बताउनुहुन्छ। त्यस्तै गलेश्वर धाम, राउगंगा पुल, बैसरी, सिरुबारी, बेगखोला, महवीर भिरकोट पोखरे बगर नौनी बगर हुँदै तातोपानी कुण्डसम्मको क्षेत्र पहिरोले छेदविच्छेद बनाएको उहाँको भनाइ छ। यो खण्डको पहिरो अलि जटिल छ, पूरै वास आउट भएकोले यहाँ उकास्ने वा नयाँ ट्र्याक खन्नुपर्ने भएकोले सबैभन्दा धेरै समय लाग्न सक्छ। शर्माले भन्नुभएको छ पोखरी बगरमा पुलको एप्रोच नै गएको छ, सबैलाई पुननिर्माण गरेर सड़क क्लियर गर्न कम्तीमा पाँच ताता लाग्छ। पहिरोको कारण अहिले पोखराबाट बेनी बजारलाई जोड्ने सड़क समेत बन्द छ, तर यो सड़क मंगलबार साँझसम्म सुचारू गर्ने गरी तयारी गरिएको बताइएको छ। मालडुङ्गादेखि बेनी बजारसम्मको झण्डै 13 किलोमिटर खण्डमा अहिले सामान्य पहिरो गएको छ। यो क्षेत्रमा पहिरो पन्छाउने काम शुरू भइसकेकोले छिट्टै नै सड़क क्लियर हुन सक्ने अवस्था रहेको आयोजना प्रमुख शर्मा बताउनुहुन्छ। यसबाहेक मुस्ताङको घाँसादेखि कोरलासम्मको 150 किलोमिटर भन्दा धेरै सड़क भने बुधबार बेलुकीसम्म खुलाउने लक्ष्य छ। घाँसादेखि माथिको क्षेत्रका सड़कमा पनि धेरै ठाउँमा पहिरो गएका छन्, तर धेरै ठाउँमा लेदोसहित पहिरो भएकोले यसलाई खुलाउन धेरै समय लाग्दैन। आयोजना प्रमुख शर्माले भन्नुभयो पर्सीसम्म सबै क्लियर हुन्छ। मुस्ताङ खण्ड अन्तर्गत अहिले लेते खोला कालेपानी पाण्डा खोला एक्लेभट्टी कागबेनी तिरी गाउँ छुसाङ लगायतका स्थानमा दोहोरीसहित पहिरो खसेको छ। मार्फामा कलभर्ट बन्द भई सड़क माथिबाट पानी बगेको अवस्था रहेको छ। त्यस्तै माथिल्लो मुस्ताङको लोगेकर चेले समर खोला र झो खोलामा नदीको बहावले कटान पनि गरेको छ भने वैकल्पिक व्यवस्थापन गरी सड़क छिट्टै सुचारू गर्न सकिने अवस्थामा रहेको बताइएको छ। अवरूद्ध सड़क खुलाउन आयोजनाले सम्पूर्ण जनशक्ति र उपकरण परिचालन गरे पनि क्षतिको प्रकृति हेरेर कामको जटिलता फरक फरक हुन्छ। सामान्यतया लेदोसहितको पहिरो गएको ठाउँमा सड़क पन्छाउन खासै समस्या हुँदैन, त्यस्ता लेदो एक्सकाभेटरको सहायताले केही घण्टामै पन्छाउन सकिन्छ। त्यसै गरी ठूला ठूला ढुङ्गा खसेर सड़क अवरूद्ध भएको ठाउँमा रूपसे काग्रे भीर खहरे खोला लगायतका क्षेत्र तुलनात्मक रूपमा जटिल भए पनि हेभी इक्विपमेन्टको सहायताले चट्टान फुटाएर भए पनि सड़क सुचारू गर्न सकिन्छ। तर सड़क नै भाँचिएको र नदीले सड़कको ट्र्याक कटान गरेको वा बगाएको ठाउँमा भने सड़क सुचारू गर्न जटिल छ। यस्तो ठाउँमा ट्र्याक बनाउन सबैभन्दा ठूलो समस्या रहेको आयोजनाले जनाएको छ। भीरकाटे तातोपानी र नारच्याङ क्षेत्रमा सड़क नै कटान भएपछि अब उकास्ने वा नयाँ ट्र्याक खन्ने विकल्पमा आयोजनाले काम गरिरहेको छ, तर भौगोलिक अवस्था हेर्दा नयाँ ट्र्याक खन्न निकै नै जटिल भएको शर्मा बताउनुहुन्छ। नदीको बहाव अझै पूर्ण रूपमा नघटेको अवस्थामा तालबाट सड़क उकास्ने कार्य आफैमा जोखिमपूर्ण र समय लाग्ने प्रवृत्तिको छ। त्यसैले पनि यो खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने अवस्था देखिएको आयोजनाले जनाएको छ। यसपटकको बाढ़ी पहिरोले सड़क अवरूद्ध हुँदा नेपाल र चीन जोड्ने महत्वपूर्ण उत्तरी नाका कोरोला पूर्ण रूपमा प्रभावित भएको छ। काठमाडौँबाट करिब 470 किलोमिटर र पोखराबाट करिब 270 किलोमिटर दूरीमा रहेको केरला नाका व्यापारिक दृष्टिकोणले चीनसँगको एकमात्र नाकाको रूपमा रहेको छ। भोटेकोशी बाढ़ीको कारण रसुवा हुँदै केरुङ जोड्ने सड़क पूर्ण सञ्चालनको लागि पूर्ण रूपमा बगेको र सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएको कारण यो एकमात्र व्यापारिक नाकाको रूपमा रहेको हो। हाल दशैंका लागि आवश्यक लत्ताकपड़ादेखि सवारी साधनसम्म यो नाकाबाट प्रमुख रूपमा आयात हुँदै आएको छ। त्यस्तै दशैंको समयमा चीनबाट भेडा च्याङ्रा समेत यो क्षेत्रबाट आउने गरेका छन्। यो बन्द हुँदा व्यापारीहरू मारमा पर्ने गरेका छन्। त्यस्तै मुख्य पर्यटकीय सिजन शुरू हुने समयमा भएको सड़क अवरोधले घाँसा कालोपानी टुकुचे जोमसोमदेखि मुक्तिनाथ र उपल्लमुस्ताङमा होटल व्यवसाय समेत ठप्प भएको छ। यो सँगै भन्सार संघको पहुँच टुटेको छ। यसले गर्दा चीन नेपाल व्यापार पूर्ण रूपमा ठप्प छ। साथै दशैंको मुखमा मुस्ताङ भ्रमणमा निस्कने पर्यटक र स्थानीय बासिन्दाको आवागमन पूर्ण रूपमा ठप्प भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा आज पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856526579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
6: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
11: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 5 53-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोगी वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गरिरहेको छ। कम्पनीले गत साउन 26 गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सबेरैदेखि अबेरसम्म भन्ने नाराका साथ सञ्चालन भइरहेको पसल नियमित कार्यालय हुने दिन बिहान 6:30 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहने गरेको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख कौशल घिमिरेले जानकारी दिनुभएको छ। सार्वजनिक विधाको दिन भने कार्यालय समय अनुसार सेवा दिइने उहाँले बताउनुभयो। नेपाल सरकारको निर्देशन अनुसार बजार मूल्यलाई वाञ्छित सीमाभित्र राख्न तथा उपभोक्तालाई राहत दिन पसल मार्फत चिनी, दाल, तेल, चामल लगायतका खाद्य सामग्री बिक्री भइरहेको छ। हुम्लाको अर्ग्यानिक, कागुनु लगायत स्थानीय तथा पौष्टिक खाद्य सामग्री समेत पसलमा उपलब्ध रहेको घिमिरेले बताउनुभयो। सहुलियत पसलमा चिनी प्रति केजी 110 रूपियाँमा बिक्री भइरहेको छ। एकजना उपभोक्ताले एक पटकमा अधिकतम 5 केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै अरूवा सोना मनसुली चामल प्रति बोरा 1,425 रूपियाँ, स्टीम जीरा मसिनो चामल तथा एफआरके स्टीम जीरा मसिनो चामल प्रति बोरा 2,125 रूपियाँमा उपलब्ध छ। काँगुनो प्रति केजी 260 रूपियाँ, मुसुरोको दाल 140 रूपियाँ र मासुको दाल 190 रूपियाँमा बिक्री भइरहेको कम्पनीले जनाएको छ। पछिल्ला दिनमा पौष्टिक तत्व थप गरिएको चामल प्रति उपभोक्ताको आकर्षण बढ़दै गएको घिमिरेले बताउनुभएको छ। उक्त चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी 12, थायमिन, नियासिन र पाइडिडिक्सन लगायतका पोषक तत्व थप गरिएको हुन्छ। पोखरा स्थित प्रादेशिक कार्यालयले गण्डकीका साथै दुर्गम हिमाली जिल्लामा समेत खाद्य सामग्री पठाउँदै आएको छ। कार्यालयका अनुसार डोल्पामा करिब 640 क्विन्टल खाद्य सामग्री पठाइसकिएको छ। मुस्ताङमा 130 क्विन्टल चिनी तथा अन्य गरी करिब 160 क्विन्टल खाद्य सामग्री पठाइएको घिमिरेले जानकारी दिनुभएको छ। मनाङमा भने बाटो खोल्ने बित्तिकै खाद्य सामग्री पठाउने तयारी गरिएको उहाँले बताउनुभएको छ। सहुलियत पसलमा सार्वजनिक विदाको दिन समेत उपभोक्ताको भीड़ लाग्ने गरेको छ। पछिल्ला दिनमा कारोबार बढ़दै गएको र सहुलियत मूल्यका कारण उपभोक्तालाई बजारमा भइरहेको मूल्य वृद्धिको असरबाट केही राहत मिलेको कम्पनीको दावी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता पनि बढ़ेको छ। यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको समाचार संस्था एएफपीले जनाएको छ। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा धेरै घटेको कच्चा तेलको मूल्य आज फेरि बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। इरानले गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। यो प्रस्ताव कार्यान्वयन भए हर्मज जलमार्ग पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको हर्मज अहिले अमेरिका र इरान बीचको तनावको महत्वपूर्ण विषय बनेको छ। तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ। यद्यपि उहाँले अमेरिका र इरान बीच वार्ता पुनः शुरू हुन सक्ने संकेत दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच अप्रत्यक्ष वार्ता आजदेखि नै हुन सक्ने सम्भावना रहेको छ। बेलायतको गल्स्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएफ फेयरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समय अनुसार बिहान 1:15 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखाडा नजिकको वेलफर्ड गाउँ वरपरको दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकालाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लिएको थियो। पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा पुनः पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भूटानी राष्ट्रिय पुरूष क्रिकेट टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण टी20 क्रिकेट खेल्ने भएको छ। आगामी आईसीसी मेन्स टी20 क्वालिफायरको तयारीमा रहेको भूटानी टोलीले पोखरा रंगशालाको क्रिकेट मैदानमा गण्डकी प्रदेश र क्यान इलेभेन विरूद्ध 4 टी20 खेल खेल्नेछ। यसअगाडि असोज 11
खेल शुरू गर्ने तयारी भए पनि लगातारको वर्षाको कारण खेल दुई दिन पछाडि धकेलिएको गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मैत्रीपूर्ण खेलको लागि आवश्यक तयारी पूरा भएको छ। पोखरामा पहिलो पटक भ्रमण गर्न लागेको भूटानी राष्ट्रिय टोलीको आगमनले यहाँको क्रिकेट गतिविधिसँगै खेल पर्यटन परिवर्तनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। टी20 क्वालिफायरमा सहभागी हुनुअघि नेपालमा मैत्रीपूर्ण खेल खेल्न लागेको भूटानी टोलीको पोखरा भ्रमणलाई गण्डकी प्रदेश क्रिकेट संघले विशेष महत्व दिएको सचिव कार्कीले बताउनु भएको छ। गण्डकी प्रदेशले पनि मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली घोषणा गरी तयारी तीव्र पारेको छ। गण्डकीको टोलीको कप्तानी विपिन खत्रीले गर्दै हुनुहुन्छ। टोलीमा अर्जुन कुमार, सुभाष भण्डारी, सन्दीप खत्री छेत्री, दीपक जुम्रे, समीर कण्डेल, अपराजित पौडेल, सबरिन श्रेष्ठ, ईश्वर छेत्री, करण पंगेनी, कृष्ण पौडेल, सुदीप अरियाल, रोहित चन्द, विश्व कार्की, मुस्कान थापा र अभिषेक थापा रहनु भएको छ। सचिव कार्कीले गण्डकीको टोली सन्तुलित रहेको बताउनु भयो। भूटानसँगको खेलले पोखरा रंगशालाको क्रिकेट मैदानको चर्चा बढ़ाउनको साथै अन्य खेलाड़ी तथा टोलीलाई पनि पोखरामा आएर खेल्न प्रेरित गर्ने उहाँको विश्वास छ। आईसीसी मेन्स टी20 क्वालिफायर मलेसियामा अक्टोबर 3 देखि शुरू हुँदैछ। क्वालिफायर अगाडि तयारीको लागि नेपाल आएको भूटानी टोलीको खेललाई लक्षित गर्दै पोखरा रंगशाला स्थित क्रिकेट मैदान तयारी अवस्थामा राखिएको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा यसअघि 13 दक्षिण एसियाली खेलको साग अन्तर्गत 4 राष्ट्रका सिनियर महिला टोलीबीच प्रतिस्पर्धा भएको थियो। साथै सन् 2029 मलेसियाको राष्ट्रिय पुरूष क्रिकेट टोलीले समेत पोखरामा प्रशिक्षण गरेको थियो। भूटानी राष्ट्रिय टोलीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय टोलीलाई प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि पोखरा आकर्षित गर्ने सम्भावना बढ़ाएको गण्डकी प्रदेश क्रिकेट संघको विश्वास छ। नेपाल भूतपूर्व खेलाड़ी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजनामा तमुदे युकेका पदाधिकारीलाई स्वागत तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। आज पोखरा रंगशालामा आयोजना गरिएको कार्यक्रमका बीच नेपाल भूतपूर्व खेलाड़ी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीले संयुक्त रूपमा स्वागत गरेका हुन्। तमुदे युकेका पदाधिकारीलाई दुवै संस्थाले रंगशाला संरक्षणमा पुर्याएको योगदानको आधारमा सम्मान गरेको मञ्चका सचिव महेश पौडेलले बताउनु भएको छ। सोही अवसर पारेर रंगशालामा तमुदे युकेका पदाधिकारीहरूले वृक्षारोपण गरेका थिए। कार्यक्रममा बोल्दै नेपाल भूतपूर्व खेलाड़ी मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले खेलकुदसँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। नेपाल भूतपूर्व खेलाड़ी मञ्चका पूर्व अध्यक्ष एवं नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरूङले तत्कालीन द्वन्द्वको समयमा पोखरा रंगशाला संरक्षणमा तमुदे युकेको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बाढ़ीबाट क्षति भएका सड़क र पुल मर्मतलाई प्राथमिकता दिन सांसदहरूको माग, खोज उद्धार तथा राहतमा ध्यान दिन अनुरोध। राष्ट्रिय सभामा विपद व्यवस्थापनदेखि संवैधानिक आयोगको विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण, राष्ट्रिय राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग। कालीगण्डकी करिडोर सञ्चालनमा एकसाथ लाग्ने, सड़क कटानले मर्मत कार्य जटिल। पोखरामा सञ्चालित खाद्य कम्पनीको सहुलियत पसलमा कारोबार बढ़दै चीनी प्रति केजी 110 रूपियाँमा बिक्री। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। बेलायतमा रहेको अमेरिकी हवाई अखड़ा नजिक 5 जना पक्राउ र भूटानी राष्ट्रिय टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण टी20 क्रिकेट खेल्ने आवश्यक तयारी पूरा। तमुदे युकेका पदाधिकारीलाई स्वागत तथा पोखरा रंगशालामा वृक्षारोपण कार्यक्रम आयोजना। अवस्त साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्जर पेन्स

0: एक बाम तीन काम ठंडू बाम लुका को पीता को दुख निजिन मैयारा ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ ठंडू बाम
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-579
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: फिस्टेल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
7: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हात केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या

0: के तपाईँ यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउंटेन कॉलेज मुस्ताङचोक पोखरा, फोन नंबर 9802851717 9802851717।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010031 9750010031। पोखरा न्यू रोड बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Line, 01-597-06-11.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाह कर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 9856-99-2-77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536 मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082 9841-48082।
8: रंग बहार रंग बहार
9: बजट संगे उपहार है उपहार। बम्पर
8: नम्बरमा यामाहा रेजियर
9: वर्ष पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत

0: मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नम्बर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: Ananya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline, 01-597-0611.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशु।

0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9927
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कत्ता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइवेभ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
4: बर्जर पेंट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक 3 टेस्ट
9: एमआर मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउँ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-595-728, मोबाइल 98560-27-29।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-31-97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
11: के तपाई युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-1717, 98025817-1717।

0: स्वाद जस्ते सम्बन्ध गास्त ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

राम्रो चीजमा सबैको मन जान्छ सकेता जान्न भए धन्दान्छ मान्छे सोझी सोझी छ कहाँ बस्यो माया

जुडल पनि आकल सख तिम्रो हेर्दा हेर्दै फ्यान भए म तिम्रो मान्छे सोझी सोझी छ कहाँ बस्छौ माया।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंस ले घर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंस
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
8: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा

0: गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89-277।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जान्न
1: ए मैले पनि खुब सुनेको छु किन्मेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला रातिको 8 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5674-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: रंग बहार, रंग बहार।
9: वर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
8: वर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: वर्जर पेन्स।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
12: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
11: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
16: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
17: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
17: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
19: दुर्गाको कि टाउको दुख्न छिन्मै दुर्गाले झन्डु बाम एक बाम तिन काम झन्डु बाम दुर्गाको कि टाउको दुख्ने छिन्मै आरा झन्डु बाम
1: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
19: झन्डु बाम
15: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
20: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007-97-623-36-817।
21: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्योर रिलायबल फोन 98560-1031-97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: रंग बहार
6: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्ट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
9: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 9856-00536।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी

0: जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
2: रंगबहार रंगबहार
1: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर खुशी बनाओ।
3: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।
4: चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त तीन तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिचको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएवस्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका पाँचजना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसूरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
6: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेष पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो
7: प्रभाव पर्यो। रसुवा बाबिल जस्तो पुरै काटेर कामी नलाइने सडक चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
4: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
7: समग्रमा भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द्र राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौँ।
4: 4 दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
8: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर मैनरबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गरिने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
4: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अरबौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
8: सम्पूर्ण सभा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
4: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जलविद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटेकोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
9: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
10: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
9: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
11: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैन्थ्यो, आफूलाई मात्र परेको रस लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
9: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापन यौवनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
12: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, म अहिले घरमा अब के गर्थ्यो होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
9: बाढीले घरबार गुमाउँदाको पीड़ासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आत्तिने समस्या भने छ,
13: उनीहरूले त न्यूज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यस्तो क्लासमा हेर्दा खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई अहिले।
9: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौ।
14: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
4: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
14: हुन सक्दछ, यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने, त्यहाँको समस्या त्यो हो। हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
4: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
14: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्न र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै हो। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
4: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
15: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
17: टाइम चेक।
18: यति बेला रातिको 9 बजेको छ।
19: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
20: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको घटनामा बोल्यो सर्वोच्च अदालत, न्याय सम्पादनलाई पूर्व पदाधिकारीसँग नजोड्न आग्रह। पछिल्लो 24 घण्टामा 272 विपदका घटना, 21 जनाको मृत्यु। बाढ़ीबाट क्षति भएका सड़क र पुल मर्मतलाई प्राथमिकता दिन सांसदहरूको माग, खोज उद्धार तथा राहतमा ध्यान दिन अनुरोध। राष्ट्रिय सभामा विपद व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण, राष्ट्रिय राजमार्ग तत्काल मर्मत गरी सञ्चालन ल्याउन माग। कालीगण्डकी करिडोर सञ्चालनमा एक साता लाग्ने, सड़क कटानले मर्मत कार्य जटिल। पोखराममा सञ्चालित खाद्य कम्पनीको सहुलियत पसलमा कारोबार बढ़दै चिनी प्रति केजी 110 रूपियाँमा बिक्री। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ र भूटानी राष्ट्रिय टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण T20 क्रिकेट खेल्ने, आवश्यक तयारी पूरा। तमुदी युकेका पदाधिकारीलाई स्वागत तथा पोखरा रंगशालामा वृक्षारोपण कार्यक्रम आयोजना। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टिएकुमा करिब 10 घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले असोज 10 गते मध्यरातमा नेपाल प्रहरीका अधिकृतहरूले पूर्व प्रधान न्यायाधीश जवरालाई घरमा सुतिरहेको अवस्थामा उठाएर टेकु लगेको र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएको घटनालाई गम्भीर विषयका रूपमा लिएको हो। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्चले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गरेको छ। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, बालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका अभिन्न अंग भएकाले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको भनाइ छ। सर्वोच्चले प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक संरक्षणको लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया पालना गरेर मात्र व्यक्तिलाई नियन्त्रणमा लिन सकिने स्पष्ट गरेको छ। उचित कानूनी प्रक्रिया पूरा नगरी गरिने काम कार्यवाहीमा स्वेच्छाचारिताको सम्भावना रहने भन्दै सर्वोच्चले त्यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीका मूल्य अनुकूल नहुने जनाएको छ। सर्वोच्च अदालतले कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका क्रममा भएका वा हुने काम कार्यवाहीलाई चित्रण वा सम्प्रेषण नगर्न सम्बन्धित सबै सरकारवालालाई आग्रह समेत गरेको छ। न्यायपालिकाबाट हुने न्याय सम्पादन लगायत हरेक काम कार्यवाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने प्रष्ट पारेको छ। पछिल्लो 24 घण्टामा देशभर 272 वटा विपदका घटना हुँदा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज 11 गते बिहान 10 बजेदेखि असोज 12 गते बिहान 10 बजेसम्मको अवधिमा भएका विपदका घटनामा 4 जना बेपत्ता र 26 जना घाइते भएको जानकारी दिनुभएको छ। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढ़ी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 21 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। त्यसै गरी अविरल वर्षाका 80, बाढ़ीका 57, सर्पदंशका 17, आगलागीका 8, हावाहुरीका 8, जनावर आक्रमणका 4 र हिमपातको घटना एउटा भएको छ। बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ। अविरल वर्षाका घटनामा पनि 700 जनाको उद्धार गरिएको छ। विपदका कारण 48 सड़क खण्ड अवरूद्ध भएका छन् भने 121 चौपायाको क्षति भएको छ। घटनाबाट भएको अनुमानित आर्थिक क्षति 1,91,67,000 रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा भएको विपदमध्ये पहिरो, बाढ़ी र अविरल वर्षाका घटना प्रमुख रहेका छन्। यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाड़ी राजमार्ग र कालीगण्डकी करिडोर क्षेत्रका सड़क तथा पुलमा ठूलो क्षति पुर्याएकाले तत्काल मरमत गरी सड़क यातायात संचालनमा ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँहरूले बाढ़ीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पुर्याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सड़क र पुल संचालनमा ल्याउन माग गर्नुभएको छ। सांसद पद्मकुमारी अर्यालले गत भदौको रसुवा बाढ़ीको असर कम नहुँदै फेरि पछिल्लो वर्षासँगैको बाढ़ी र पहिरोबाट जोखिम तथा क्षति बेहोर्नु परेको जनाउँदै प्रभावित परिवारको उद्धार राहत र पुनर्स्थापनाको विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले बाढ़ीको कारणले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सड़क पुल व्यक्तिगत सम्पत्ति लगायतमा असर पारेकाले तत्काल खोज उद्धार तथा राहतमा ध्यान दिन अनुरोध गर्नुभयो। सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत र पुनर्स्थापनामा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाईको विषयमा सरकारको धारणा माग गर्नुभएको छ। सांसद एनबहादुर महरले वर्तमान सरकार गठन भएदेखि नै विभिन्न राजनैतिक नेतृत्व तथा न्यायाधीशसम्मलाई विधिको शासन पक्राउ र अपमान गर्ने जस्ता क्रियाकलाप भएको भनी आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सुशील खड्काले पछिल्लो वर्षपछिको बाढ़ीले खास गरी मध्यबाढ़ी राजमार्ग र कालीगण्डकी करिडोर क्षेत्र अलि बढ़ी प्रभावित भएकाले तत्कालै त्यस क्षेत्रमा पुल र सड़क निर्माणको काम अगाडि बढ़ाउनको लागि माग गर्नुभयो। उहाँले जलवायु परिवर्तनको कारणले यस्ता खालका विपद आइराखेकाले पनि राज्यले सजग र सतर्कता अपनाउनु जरूरी रहेको बताउनुभयो। सांसद बलावती शर्माले बाढ़ी पहिरोबाट बागलुङ र कास्की जोड्ने पुल र सड़क लगायतका संरचनामा क्षति पुर्याएकाले सदरमुकामसँग पालिकाको सड़क सञ्जाल अवरूद्ध भएको बताउनुभयो। उहाँले बाढ़ीमा प्रभावितको लागि उचित राहत र पुनर्स्थापनाको व्यवस्थापनको लागि आग्रह गर्नुभयो। सांसद ध्रुवराज राईले प्रधानमन्त्रीले विगतमा जस्तै संसदमा आएर जवाफ दिने कार्यसूचीलाई फेरि राख्न सदन र सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद भरत गिरीले चाड़पर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरेर मूल्यवृद्धि गर्न खोजिएकोतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सोम शर्माले बागलुङको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गरेर आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन ध्यान आकर्षण गराउनु भएको छ। सांसद समीना मियाले बाढ़ीबाट चितवनको विभिन्न स्थानमा नारायणीले कटान गरेको जनाउँदै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद मनिष कर्णालले नारायणी नदीको बहाव बढ़दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव परेकोले तत्काल राहतको व्यवस्था र दीर्घकालीन समाधान खोज्नको लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद टेकबहादुर गुरूङले पछिल्लो बाढ़ीले मनाङ जिल्लाका धेरै संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै खोज उद्धार र राहतको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो। उहाँले विशेषर र चामे सड़क खण्डमा पहिरो खसेर सड़क अवरूद्ध भएकाले तत्कालै सड़क सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभयो। सांसद भरत प्रसाद पराजुलीले चार दिनदेखि लगातार आएको पानीसँगैको बाढ़ी पहिरोले मुस्ताङ कोरोला नाका बन्द भएकाले छिमेकी मुलुक चीनसँगको सबै खालको व्यापार ठप्प भएकोले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद क्षितिज थेवेले ताप्लेजुङको दुवान बजारमा आगजनीबाट 10 घर पूर्ण जल्दा करिब 15 करोड़ बराबरको क्षति भएको बताउनुभयो। सांसद टुकाभद्र हमालले पछिल्लो समय परेको अविरल वर्षाको कारणले नागरिकको जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद राजकिशोर महतोले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनले नेपालको सम्मान उच्च भएको बताउनुभयो। सांसद श्रीराम नेउपानेले प्रधानमन्त्रीले भोटेपछि बाढ़ीको विषयमा उठाएको विषयले नेपालको गौरव उच्च गराएको बताउनुभयो। सांसद माधव बहादुर थापाले बाढ़ीको कारणले पाल्पाको रानी महल डुबेको बारे सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सुलभ खरेलले तिनाउ नदी बाढ़ीले वरपरको क्षेत्रमा ठूलो क्षति पुर्याएकोले प्रभावितलाई तत्कालै उद्धार राहत र पुनर्स्थापनामा ध्यान दिनको लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद ठाकुर सिंह थारूले लगातारको झरीले बर्दियाको गुलरिया नगरपालिकामा 25 घरमा क्षति पुर्याएको बारे सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बुद्धरत्न महर्जनले पछिल्लो बाढ़ी पहिरोको कारण ललितपुरका अधिकांश सड़क प्रभावित भएको जनाउँदै ललितपुरमा टेलिफोनको नेटवर्क पनि बारम्बार अवरूद्ध हुने गरेको हुँदा समस्या समाधानको लागि पहल गरिदिन सदन मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाका सदस्यहरूले सदनप्रतिको जवाफदेहिता तथा संवैधानिक आयोग थप सशक्तिकरणका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जवहरालाई प्रहरीले नियन्त्रणमा लिएको विषय बाढ़ी पहिरोबाट भएको क्षति चाड़पर्वमा बजार अनुगमन लगायतका विषयमा सभाध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्ती देवी राईले चार दिनको लगातारको वर्षाले देशका विभिन्न स्थानमा पारेको प्रभावबारे सरकारको ध्यान आकर्षण गराउँदै क्षतिग्रस्त तथा अवरूद्ध राष्ट्रिय राजमार्ग तत्काल मरमत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले नजिकैदै गरेको चाडपर्वमा खाद्यान्न नुन तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन बढ़ाउन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवन बहादुर सुनारले मन्त्रीहरू सदनमा आउन गाह्रो मान्ने गरेको टिप्पणी गर्दै सरकार सदनप्रति जवाफदेह हुनुपर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद डुंगानाले पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउनुभयो। नेपाली कंग्रेसका सांसद चन्द्रबहादुर केसीले पूर्व प्रधान न्यायाधीश जवरालाई नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउँदै विधिको शासनलाई सर्वोपरि मानेर सरकार अघि बढ़नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेकपा एमालेका सांसद मीना सिंह रखालले विपदको पूर्व सूचना प्राप्त भएपछि नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धारको लागि पूर्व तयारीमा जोड़ दिनुभयो। उहाँले बाढ़ी पहिरोबाट सड़क घर तथा पुलमा क्षति पुगेको उल्लेख गर्दै आगलागीका घटनामा प्रभावितलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो। उहाँले विपत्ताको खोजी घाइतेको शीघ्र उपचार तथा विस्थापित परिवारलाई पुनर्स्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संवैधानिक आयोगलाई थप सशक्त बनाउन माग गर्नुभयो। उहाँले रिक्त पदमा पदाधिकारी नियुक्तिको प्रक्रिया अविलम्ब अगाडि बढ़ाउन आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउन तथा आयोग गाभ्ने वा खारेज नगर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। संवैधानिक आयोगको सिफारिश अनिवार्य कार्यान्वयनको लागि समेत उहाँले आग्रह गर्नुभयो। आजकै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असोज 15 गते बिहिबार अपरान्ह 1:15 बजे बस्नेछ। अविरल वर्षाको कारण अवरूद्ध कालीगण्डकी करिडोर खुल्न झण्डै एक साता समय लाग्ने भएको छ। कोरलालाई काठमाडौँ र पोखरासम्म जोड्ने यो मार्ग रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको एकमात्र व्यापारिक मार्ग पनि हो। यो करिडोर खुल्न अझै एक साता लाग्ने अनुमान गरिएको करिडोर अन्तर्गत मालडुङ्गा बेनी जम्सन कोरला आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पर्वतको मालडुङ्गादेखि मुस्ताङ स्थित नेपाल चीन सीमा जोड्ने करिब 202 किलोमिटर दूरीमा 46 पहिरो गएको सड़क विभागले जनाएको छ। तीमध्ये धेरै जसो स्थानमा लेदोसहितको पहिरोले सड़क पुरेको अवस्था छ भने केही स्थानमा ढुङ्गा खस्ने तथा नदीले सड़क कटानको समस्या देखिएको छ। लेदोसहितको पहिरोले सड़क पुरिएको ठाउँमा सड़क पन्छाउन खासै समस्या नभए पनि ढुङ्गासहितको पहिरो खसेको तथा नदीले सड़क कटान गरेको ठाउँमा सड़क सुचारू गर्न बढ़ी समय लाग्ने आयोजना प्रमुख शर्माको भनाइ छ। पहिरोले क्षतिग्रस्त ठाउँमध्ये म्याग्दीको बेनी बजारदेखि मुस्ताङको प्रवेश बिन्दु घाँसासम्मको झण्डै 45 किलोमिटर सड़क सुचारू गर्न सबैभन्दा जटिल देखिएको छ। नदीको कटान र ढुङ्गासहितको पहिरोले यो क्षेत्रलाई खुलाउन समय लाग्ने देखिएको हो। यो खण्डको 4 ठाउँमा सड़क पूर्ण रूपमा बगाएको आयोजना प्रमुख शर्मा बताउनुहुन्छ। यस्तै गलेश्वर धाम राहु गंगा पुल बैसरी सिरुबारी बेगखोला महावीर भिरकाटे पोखरी बगर नौनी बगर हुँदै तातोपानी कुण्डासम्मको क्षेत्र पहिरोले छेदविछेद बनाएको उहाँको भनाइ छ। पहिरोको कारण अहिले पोखराबाट बेनी बजारलाई जोड्ने सड़क समेत बन्द छ तर यो सड़क मंगलबार साँझसम्म सुचारू गर्ने आयोजनाको लक्ष्य छ। मालडुङ्गादेखि बेनी बजारसम्मको झण्डै 13 किलोमिटर खण्डमा अहिले सामान्य पहिरो गएको छ। सो क्षेत्रमा पहिरो पन्छाउने काम शुरू भइसकेकोले छिटै नै सड़क क्लियर हुन सक्ने अवस्था रहेको आयोजना प्रमुख शर्मा बताउनुहुन्छ। यसबाहेक मुस्ताङको घाँसादेखि कोरलासम्मको 150 किलोमिटर भन्दा धेरै सड़क भने बुधबार बेलुकीसम्म खुलाउने लक्ष्य छ। मुस्ताङ खण्ड अन्तर्गत अहिले लेते खोला कालोपानी पाण्डा खोला एक्लेभट्टी कागबेनी तिरीगाउँ छुसाङ लगायतका स्थानमा लेदोसहितको पहिरो खसेको छ। मार्फामा कलभर्ट बन्द भई सड़क माथिबाट पानी बगेको अवस्था छ। यस्तै माथिल्लो मुस्ताङको घ्याकर खोला चैले समरखोला र झुखोलामा नदीको बहावले सड़क कटान गरे पनि यी क्षेत्रमा वैकल्पिक व्यवस्थापन गरी सड़क छिट्टै सुचारू गर्न सकिने अवस्था छ। अवरूद्ध सड़क खुलाउन आयोजनाले सम्पूर्ण जनशक्ति र उपकरण परिचालन गरे पनि क्षतिको प्रकृति हेरेर कामको जटिलता फरक फरक छ। सामान्यतया लेदोसहितको पहिरो गएको ठाउँमा सड़क पन्छाउन खासै समस्या हुँदैन। त्यस्ता लेदो एक्सकाभेटरको सहायताले केही घण्टामै पन्छाउन सकिन्छ। त्यसै गरी ठूला ढुङ्गा खसेर सड़क अवरूद्ध भएको ठाउँहरू रूपसे काभ्रेभेर खहरे खोला लगायतको क्षेत्र तुलनात्मक रूपमा जटिल भए पनि हेभी इक्विपमेन्टको सहायताले चट्टान फुटाएर भए पनि सड़क सुचारू गर्न सकिन्छ। तर सड़क नै भाँसिएको र नदीले सड़कको ट्र्याक कटान गरेको वा बगाएको ठाउँमा भने सड़क सुचारू गर्न जटिल छ। यस्तो ठाउँमा ट्र्याक बनाउन सबैभन्दा ठूलो समस्या रहेको आयोजनाले जनाएको छ। भिरकाटे तातोपानी र नाच्याङ क्षेत्रमा सड़क नै कटान भएपछि अब उकास्ने वा नयाँ ट्र्याक खन्ने विकल्पमा आयोजनाले काम गरिरहेको छ यसपटकको बाढ़ी पहिरोले सड़क अवरूद्ध हुँदा नेपाल र चीन जोड्ने महत्वपूर्ण उत्तरी नाका कोरोलापूर्ण रूपमा प्रभावित भएको छ। काठमाण्डबाट करिब 470 किलोमिटर र पोखराबाट करिब 270 किलोमिटरको दूरीमा रहेको कोरला नाका व्यापारिक दृष्टिकोणले चीनसँगको एकमात्र नाकाका रूपमा छ। भोटेकोशी बाढ़ीको कारण रसुवा हुँदै केरुङ जोड्ने सड़क पूर्ण रूपमा बगेको र सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएको कारण यो एकमात्र व्यापारिक नाकाका रूपमा रहेको हो। हाल दशैंका लागि आवश्यक लत्ता कपड़ादेखि सवारी साधनसम्म यो नाकाबाट प्रमुख रूपमा आयात हुँदै आएको छ। त्यस्तै दशैंको समयमा चीनबाट भेडा च्याङ्रा समेत यो क्षेत्रबाट आउने गरेको छ। यो बन्द हुँदा व्यापारीहरू मारमा परेका छन्। त्यस्तै मुख्य पर्यटकीय सिजन शुरू हुने समयमा भएको सड़क अवरोधले घाँसा कालो पानी टुकुचे जोमसुमदेखि मुक्तिनाथ र उपल्लो मुस्ताङका होटल व्यवसाय समेत ठप्प भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गरिरहेको छ। कम्पनीले गत साउन 26 गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सबेरीदेखि अबेरसम्म भन्ने नाराका साथ सञ्चालन भइरहेको पसल नियमित कार्यालय हुने दिन बिहान 6:30 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहने गरेको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख कौशल घिमिरेले जानकारी दिनुभएको छ। सार्वजनिक विधाको दिन भने कार्यालय समयअनुसार सेवा दिइने उहाँले बताउनुभएको छ। नेपाल सरकारको निर्देशन अनुसार बजार मूल्यलाई वाञ्छित सीमाभित्र राख्न तथा उपभोक्तालाई राहत दिन पसल मार्फत चिनी, दाल, तेल, चामल लगायतका खाद्य सामग्री बिक्री भइरहेको छ। हुम्लाको अर्ग्यानिक कागुनो लगायत स्थानीय तथा पौष्टिक खाद्य सामग्री समेत पसलमा उपलब्ध रहेको घिमिरेले बताउनुभयो। सहुलियत पसलमा चिनी प्रति केजी 110 रूपियाँमा बिक्री भइरहेको छ। एकजना उपभोक्ताले एकपटकमा अधिकतम 5 केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै अरूवा सोना मनसुली चामल प्रति बोला 1,425 रूपियाँ, स्टिम जिरा मसिनो चामल तथा एफआरके स्टिम जिरा मसिनो चामल प्रति बोला 2,125 रूपियाँमा उपलब्ध छ। कागुनो प्रति केजी 260 रूपियाँ, मुसुराको दाल 140 रूपियाँ र मासको दाल 190 रूपियाँमा बिक्री भइरहेको कम्पनीले जनाएको छ। पछिल्ला दिनमा पौष्टिक तत्व थप गरिएको चामल प्रति उपभोक्ताको आकर्षण बढ़दै गएको घिमिरेले बताउनुभयो। उक्त चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी 12, थायामिन, नियासिन र पाइरिक्सन लगायतका पोषक तत्व थप गरिएको हुन्छ। पोखरा स्थित प्रादेशिक कार्यालयले गण्डकीका साथै दुर्गम हिमाली जिल्लामा समेत खाद्य सामग्री पठाउँदै आएको छ। कार्यालयका अनुसार डोल्पामा करिब 640 क्विन्टल खाद्य सामग्री पठाइसकिएको छ। मुस्ताङमा 130 क्विन्टल चिनी तथा अन्य गरी करिब 160 क्विन्टल खाद्य सामग्री पठाइएको घिमिरेले जानकारी दिनुभएको छ। मनाङमा भने बाटो खुल्ने बित्तिकै खाद्य सामग्री पठाउने तयारी गरिएको उहाँले बताउनुभएको छ। सहुलियत पसलमा सार्वजनिक विधाको दिन समेत उपभोक्ताको भीड़ लाग्ने गरेको छ। पछिल्ला दिनमा कारोबार बढ़दै गएको र सहुलियत मूल्यका कारण उपभोक्तालाई बजारमा भइरहेको मूल्यवृद्धिको असरबाट केही राहत मिलेको कम्पनीको दावी छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 16.47 अङ्कले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत लगानी र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 224 कम्पनीको शेयर घटेकोमा 49 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टी सँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 5,44,00,000,000,000 कारोबार भएकोमा आज 357 कम्पनीको 1,31,00,000 कित्ता शेयर 5,38,00,000,000,000 रूपियाँमा किनबेच भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता पनि बढ़ेको छ। यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको समाचार संस्था एएफपीले जनाएको छ। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा धेरै घटेको कच्चा तेलको मूल्य आज फेरि बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। इरानले गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अगाडि सारेको थियो। यो प्रस्ताव कार्यान्वयन भए हर्मुज जलमार्ग पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको हर्मुज अहिले अमेरिका र इरानबीचको तनावको महत्वपूर्ण विषय बनेको छ। बेलायतको गल्स्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएफ फेयरफोर्ड हवाई अखडातर्फ जाँदै गरेका 5 जनालाई प्रहरले पक्राउ गरेको छ। प्रहरले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार बिहान 1:15 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखडा नजिकको बेलफोर्ड गाउँ ओरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकालाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लिएको थियो। पछि उनीहरूलाई आतंकवादी कार्यको लागि गरेको आशंकामा पुनः पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भूटानी राष्ट्रिय पुरूष क्रिकेट टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण T20 क्रिकेट खेल्ने भएको छ। आगामी आईसीसी मेन्स T20 क्वालिफायरको तयारीमा रहेको भूटानी टोलीले पोखरा रंगशाला क्रिकेट मैदानमा
गण्डकी प्रदेश र क्यान एघार विरूद्ध चारवटा टी ट्वेन्टी खेल खेल्नेछ। यसअघि असोज एघार गतेदेखि खेल शुरू गर्ने तयारी भए पनि लगातारको वर्षाको कारण खेल दुई दिन पछाडि धकेलिएको गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मैत्रीपूर्ण खेलको लागि आवश्यक तयारी पूरा भएको छ। पोखरामा पहिलोपटक भ्रमण गर्न लागेको भूटानी राष्ट्रिय टोलीको आगमनले यहाँको क्रिकेट गतिविधिसँगै खेल पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। टी ट्वेन्टी क्वालिफायरमा सहभागी हुनुअघि नेपालमा मैत्रीपूर्ण खेल खेल्न लागेको भूटानी टोलीको पोखरा भ्रमणलाई गण्डकी प्रदेश क्रिकेट संघले विशेष महत्व दिएको सचिव कार्कीले बताउनुभएको छ। गण्डकी प्रदेशले पनि मैत्रीपूर्ण खेलको लागि आफ्नो टोली घोषणा गरी तयारी तीव्र पारेको छ। गण्डकी टोलीको कप्तानी विपिन खत्रीले गर्नुहुनेछ। टोलीमा अर्जुन कुमार, सुभाष भण्डारी, सन्दीप खत्री छेत्री, दीपक डुम्रे, समीर कणेल, अपराजित पौडेल, सुब्रिन श्रेष्ठ, ईश्वर छेत्री, करण पंगेनी, कृष्ण पौडेल, सुदीप अरियाल, रोहित छन्, विश्व कार्की, मुस्कान थापा र अभिषेक थापा रहनुभएको छ। सचिव कार्कीले गण्डकीको टोली सन्तुलित रहेको बताउनुभएको छ। भूटान संघको खेलले पोखरा रंगशालाको क्रिकेट मैदानको चर्चा बढ़ाउनुको साथै अन्य खेलाड़ी तथा टोलीलाई पनि पोखरामा आएर खेल्न प्रेरित गर्ने उहाँको विश्वास रहेको छ। नेपाल भूतपूर्व खेलाड़ी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजनामा तमुदे युकेका पदाधिकारीलाई स्वागत तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सोमबार पोखरा रंगशालामा आयोजना गरिएको कार्यक्रमका बीच नेपाल भूतपूर्व खेलाड़ी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीले संयुक्त रूपमा स्वागत गरेका हुन्। तमुदे युकेका पदाधिकारीलाई दुवै संस्थाले रंगशाला संरक्षणमा पुर्याएको योगदानको आधारमा सम्मान गरिएको मञ्चका सचिव महेश पौडेलले बताउनुभएको छ। सोही अवसर पारेर रंगशालामा तमुदे विकेका पदाधिकारीहरूले वृक्षरोपण गरेका थिए। कार्यक्रममा बोल्दै नेपाल भूतपूर्व खेलाड़ी मंचका अध्यक्ष दिलबहादुर गुरूङले खेलकुदसँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले विदेशमा रहेर पनि नेपाली खेलकुद समाज र वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएका तमुदे विकेका पदाधिकारीलाई पोखरामा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो। नेपाल भूतपूर्व खेलाड़ी मंचका पूर्व अध्यक्ष एवं नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरूङले तत्कालीन द्वन्दको समयमा पोखरा रंगशाला संरक्षणमा तमुदे युकेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। यही असोज चौबीस गते पोखरामा आयोजन हुन लागेको तेस्रो पर्वतीय दौड़ प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसाय तथा पर्यटन सम्बन्ध संघ संस्था एकजुट भएका छन्। पोखरा पर्यटन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिताको विषयमा पोखराका पर्यटन व्यवसाय संघ संस्थाका प्रतिनिधि तथा सरकारवाला बीच भएको छलफलका सहभागीहरूले विपदको विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको घटनामा बोल्यो सर्वोच्च अदालत। न्याय सम्पादनलाई पूर्व पदाधिकारीसँग नजोड्न आग्रह। पछिल्लो 24 घण्टामा 272 विपदका घटना, 21 जनाको मृत्यु। बाढ़ीबाट क्षति भएका सड़क र पुल मर्मतलाई प्राथमिकता दिन सांसदहरूको माग। खोज उद्धार तथा राहतमा ध्यान दिन अनुरोध। राष्ट्रिय सभामा विपद व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण। राष्ट्रिय राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग। कालीगण्डकी करिडोर सञ्चालनमा एक साता लाग्ने, सड़क कटानले मर्मत कार्य जटिल। पोखरामा सञ्चालित खाद्य कम्पनीको सहुलियत पसलमा कारोबार बढ़दै चिनी प्रति केजी 110 रूपियाँमा बिक्री। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। बेलायतमा रहेको अमेरिकी हवाई अखड़ा नजिक 5 जना पक्राउ। र भूटानी राष्ट्रिय टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण टी ट्वेन्टी क्रिकेट खेल्ने आवश्यक तयारी पूरा। तमुदे युकेका पदाधिकारीलाई स्वागत तथा पोखरा रंगशालामा वृक्षरोपण कार्यक्रम आयोजना। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंट
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
12: ढाका दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन 5308 15,
16: 5308 15,
17: मोबाइल नम्बर 9856-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
18: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
19: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
18: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
19: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत
16: कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
18: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदि

0: हेलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर
1: नेपाल आदिवासी जनजाति महासंघ।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हेलो,
4: नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजर सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: रंग बहार, रंग बहार,
8: वर्ज सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर,
7: वर्ज पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: वर्ज पेन्ट।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।